0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
4: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
7: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
4: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
7: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
4: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
7: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
8: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
9: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
4: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
12: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
4: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
12: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
4: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
13: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
4: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
14: नमस्ते दाई।
15: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
14: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
15: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
16: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
17: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
18: हाम्रा विशेषताहरू:
17: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
18: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
17: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
18: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
17: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
18: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
17: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
18: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
17: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
18: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
4: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
19: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
4: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
19: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
4: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
19: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-456।
20: रंग बहार
21: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
20: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
21: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
20: बर्जर पेन्स
22: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
23: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू। हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
22: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
24: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443799000।

0: 1983 साल असोज 3 गते शनिबार सेप्टेम्बर 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको अष्टमी तिथि संविधान दिवस
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
0: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना 13 देशका लागि राजदूत सिफारिस विज्ञता समावेशितामा जोड आज कागे अष्टमी पर्व मनाइँदै काँग्रेसको वडा अधिवेशन आजदेखि सुरु
1: अपर त्रिशुली 1 को सुरुङबाट थप 7 शव फेला माटोमुनि गाडिएका शव असोज भित्रै आफन्तलाई बुझाइने बाढीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा
0: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो आन्तरिक अर्थतन्त्र भने सुस्त दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो सरकारी सेवा छोड्ने बढ्दै 3 महिनामै 418 जना कर्मचारीको राजीनामा
1: युक्रेनमा आक्रमण सुरु गरे यता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान सुरु भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता
0: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने अस्ट्रेलियाद्वारा जिम्बाब्वे पराजित

0: सुरुमा फोहोरलाई मोहर बनाउने सरकारको योजना।
1: सरकारले फोहोर मैला व्यवस्थापनलाई आमदानीको स्रोतसँगै जोड्ने गरी नयाँ कानूनी व्यवस्था प्रस्ताव गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्दै सरकारले फोहोरलाई पुनः प्रयोग संशोधन प्रशोधन गरी कच्चा पदार्थ ऊर्जा र प्राङ्गारिक मलमा रूपान्तरण गर्ने योजना अघि सारेको हो। प्रस्तावित विधेयकले फोहोर संकलन, डस्टबिन व्यवस्थापन र स्थानीय स्तरको फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको छ। सार्वजनिक स्थानमा कुहिनी नकुहिनी र जोखिम युक्त फोहोर छुट्टा छुट्टै संकलन गर्न डस्टबिन राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने प्रस्ताव अघि बढाइएको छ। स्थानीय तहले प्रतिस्पर्धाबाट निजी संस्था जोड छनौट गरी फोहोर संकलन, ढुवानी प्रशोधन, पुनः प्रयोग तथा विसर्जनको जिम्मा दिन सक्नेछन्। सार्वजनिक निजी साझेदारी मार्फत फोहोरबाट ऊर्जा, इन्धन, मल तथा अन्य कच्चा पदार्थ उत्पादन गर्न सकिने व्यवस्था पनि विधेयकमा छ। सरकारले फोहोरबाट उत्पादित ऊर्जाको बजार सुनिश्चित गर्ने, पुनः प्रयोग तथा पुनर्चक्रण प्रयोग गर्ने उद्योगलाई कर छुट गर्ने अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। फोहोर बैङ्क, रिसाइक्लिङ सेन्टर र सेकेन्डरी मार्केटलाई समेत प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ।
0: नुवाकोटको विदुर नगरपालिकाले बाढीका कारण आमाबुबा गुमाएका बालबालिकाका लागि छुट्टै विद्यालय सञ्चालनमा ल्याएको छ। बाढी प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालयमै बस्ने, खाने र पढ्ने सुविधा निशुल्क उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। विपदका कारण अभिभावक गुमाएका बालबालिकाको पढाइ निरन्तरता र संरक्षणका लागि यस्तो व्यवस्था गरिएको हो। नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटाका अनुसार बाढीका कारण आमाबुबा गुमाएका बालबालिकालाई विद्यालयमा भर्ना गरी आवश्यक सबै सुविधा उपलब्ध गराइनेछ।
2: यो बाढीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विदुर नगरपालिका अन्तर्गतकै वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आवि भन्ने छ, उक्त विद्यालयमा आवासीय सुविधासहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ। सुरुवात पनि भइसकेको छ। केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार इसिडीसम्मको पढाइ त्यही विद्यालयमा हुन्छ। त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चितता नगरपालिकाले गर्छ। ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल, खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
1: यसैबीच भोटेकोसी नदीमा आएको बाढीपछि अप्पर त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता मजदुरमध्ये थप 18 शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार खोज तथा उद्धारका क्रममा हिजो सुरुङभित्रबाट 18 शव निकालिएको थियो। यसअघि 6 मजदुरको शव फेला परेको थियो। मैलुङबाट करिब 5.5 किलोमिटर उत्तर दङदुङ खोलास्थित रिट 3 सुरुङभित्र शव भेटिएका हुन्। उद्धारमा नेपाली सेना आयोजनाका कर्मचारी खटिएका छन्। बाढीका बेला सुरुङभित्र कति मजदुर थिए भन्ने एकिङ विवरण अझै खुलेको छैन। निर्माण कम्पनीले कामदारको पूर्ण विवरण नराखेकाले शवको पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम बाँकी छ। 216 मेगावाट क्षमताको आयोजना बाढीका कारण क्षतिग्रस्त भएपछि बेपत्ता मजदुरको खोजी तथा उद्धार जारी छ।
0: यसैबीच प्रहरीले असोजको अन्तिम सातादेखि बाढीमा परेर मृत्यु भएका जान भएका शव आफन्तलाई बुझाउने तयारी सुरु गरेको छ। रसुवाको भोटेकोसीमा आएको बाढीमा परि मृत्यु भएका तर पहिचान हुन नसकेका 1148 जनाको शव जमिन मुनि गाडेर व्यवस्थापन गरिएको छ। प्रहरीका अनुसार ती शवको पहिचानका लागि डीएनए परीक्षण र औठा छाप मिलाउने काम तीव्र गतिमा भइरहेको छ। हालसम्म विभिन्न प्रयोगशालाबाट 1400 भन्दा बढीको डीएनए रिपोर्ट प्राप्त भइसकेको छ। पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका शव स्थानान्तरण गर्ने गरी काम भइरहेको छ। शव पहिचानका लागि आफन्तका रगतका नमूना र मृतकका हड्डी तथा दाँतका नमूना परीक्षण भइरहेका छन्। नेपालका प्रयोगशालासँगै भारत, चीन र कोरियाका विज्ञले पनि परीक्षणमा सहयोग गरिरहेका छन्। त्यस्तै करिब 300 शवबाट संकलन गरिएको औठा छाप राष्ट्रिय परिचय पत्र तथा अध्यागमन विभागको विवरणसँग मिलाउने काम पनि भइरहेको छ। प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेका अनुसार डीएनए प्रोफाइलिङ र म्याचिङ पूरा भएपछि पहिचान भएका सब सकेसम्म चाँडो आफन्तलाई बुझाइनेछ।
1: सरकारले 13 देशका लागि नयाँ राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले लामो समयदेखि रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको हो। यसपटक राजनीतिक भागभण्डा भन्दा पनि प्राज्ञिक विज्ञता, अनुभव र समावेशितालाई प्राथमिकता दिएको सरकारले जनाएको छ। भारत, चीन र अमेरिकाका लागि क्रमशः निश्चल नाथ पाण्डे, कल्याण राज शर्मा र निरञ्जन थापा सिफारिस भएका छन्। बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको नाम सिफारिस गरिएको छ। सिफारिस भएका 13 जना मध्ये 4 जना महिला छन्। सरकारका प्रवक्ता सस्मित पोखरेल,
3: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिस गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने, नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत, नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन, नम्बर 3 श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, 4 श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, 5 श्री सरु जोशी जर्मनी, 6 श्री सुरेश कुमार कर्ण इजरायल, 7 श्री प्राप्ति शेरचन स्पेन, 8 श्री जिज्ञान कुमार थापा जापान, 9 डाक्टर पदमाछी राणा ओमान, 10 श्री चुडामणि खरेल मलेसिया, 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया, 12 डाक्टर मञ्चला झा श्रीलङ्का, 13 श्री गिरिबहादुर सुनार साउदी अरेबिया।
1: अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनाईका लागि पठाइनेछ। सुनाईपछि सम्बन्धित देशबाट अग्रिम आएका राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढाइनेछ। बाँकी रिक्त रहेका देशमा भने प्रधानमन्त्री सहितको टोली संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएपछि सिफारिस हुने बताइएको छ।
0: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको बाह्य अर्थतन्त्र बलियो देखिएको छ, तर आन्तरिक आर्थिक गतिविधि भने सुस्त रहेको नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाएको छ। साउनमा रेमिट्यान्स 21.2% बढेर 2 खर्ब 15 अर्ब रूपियाँ पुगेको छ। विदेशी मुद्रा संचित पनि 1.2% बढेर 39 खर्ब 46 अर्ब रूपियाँ पुगेको छ। शोधानन्तर स्थिति 90 अर्ब 34 करोड रूपियाँ बचतमा छ, तर निजी क्षेत्रमा जाने कर्जा एक महिनामा 0.4% मात्रै बढेको छ। बैंकको ब्याजदर घटे पनि कर्जाको माग अपेक्षा अनुसार बढ्न नसकेको देखिएको छ। यसैबीच साउनमा वस्तु आयात 31% बढेर 1 खर्ब 87 अर्ब रूपियाँ पुगेको छ भने निर्यात 61.7% बढेर 38 अर्ब 70 करोड रूपियाँ पुगेको छ। अर्थात निर्यात भन्दा आयात करिब 5 गुणा बढी छ। अर्कोतर्फ महँगी पनि बढेको छ। साउनमा वार्षिक मुद्रास्फीति 5.96% पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा 1.68% मात्रै रहेको थियो। यसरी हेर्दा रेमिट्यान्स र विदेशी मुद्रा संचितका कारण नेपालको बाह्य क्षेत्र सहज देखिए पनि महँगी बढ्नु र निजी क्षेत्रमा कर्जा विस्तार सुस्त हुनु आन्तरिक अर्थतन्त्रका लागि चुनौती बनेको अर्थविद चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
4: व्यापारीले मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा मूल्य बढाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेको छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने, अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन। त्यस कारण यता मूल्य बढ्न साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढी प्रभावित क्षेत्रमा पशुको सब व्यवस्थापन नभए संक्रामक रोग फैलिने जोखिम।
5: पशु पन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है, कहिले ब्याक्टेरिया होला, भाइरस होला, त्यस्ता खालका जुन रोगाणुहरू छ, अच्छा प्याथोजेन भन्छ हामी अङ्ग्रेजीमा, यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने।
0: सरकारी सेवा छोड्ने बढ्दै काङ्ग्रेसको वडा अधिवेशन आजदेखि सुरु, आज कागे अष्टमी पर्व मनाइँदै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
7: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
6: विशेष सुविधा। अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
7: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
6: फोन नम्बर 081-530-398। आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
6: उपलब्ध सेवाहरू:
8: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
6: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
8: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
9: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
10: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
9: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान: राजा चोक, राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
10: सम्पर्क: 97051-48-70।
9: सोफा हब नेपालगञ्ज,
10: विश्वासमा नम्बर 1,
9: क्वालिटीमा सबैभन्दा बेस्ट।
0: पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदैछ। कागेश्वरी महादेवको दर्शन तथा पूजा गरेमा कागको स्पर्श लगायतका दोषबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ। यस अवसरमा भक्तजनले मन्दिरमा हरियो मकै चढाउने प्रचलन रहेको छ। काठमाडौँको कागेश्वरी मनोहरा एकस्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा आज विशेष मेला लाग्ने गर्छ। मेलामा काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। मन्दिरमा 227 किलोको अष्टधातुबाट बनेको कागको मूर्ति मुख्य आकर्षकका रूपमा रहेको छ।
0: पछिल्लो 3 महिनामा 418 जना सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना निजामतीका अनुसार उनीहरूको राजीनामा स्वीकृत समेत भइसकेको छ। राजीनामा दिनेमा सचिव तहका 2, सहसचिव तहका 14 र उपसचिव तहका 21 जना रहेका छन्। त्यस्तै अधिकृत तहका 27 जनाले पनि सरकारी सेवा छोडेका छन्। किताबखानाको विवरण अनुसार 3 महिनामा राजीनामा दिने कर्मचारी मध्ये उपसचिव र अधिकृत तहका मात्रै 143 जना रहेका छन्। सरकारले नयाँ निजामती सेवा ऐन मार्फत 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेर हदका आधारमा अवकाशको व्यवस्था गर्ने तयारी गरिरहेका बेला कर्मचारीको राजीनामा बढेको अनुमान गरिएको छ।
1: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको पालो। आजको कान्तिपुरको पहिलो पृष्ठमा जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बारीमा बेपत्ता शीर्षकमा डिबी बुढाले लेख्नु भएको खबर प्रकाशित छ भने आजका सबै जस्तो पत्र पत्रिकामा 4,400 आवेदनबाट 13 राजदूत सिफारिस शीर्षकको खबर प्रकाशित छ। साथै प्रदेशमा पुतली गणना शीर्षकमा मनोज पौडेलले खबर लेख्नु भएको छ। पुतलीको संख्या, प्रजाति र वासस्थानको विवरण संकलन गर्न विभिन्न 25 स्थानमा 100+ गणकहरू परिचालन गरिएको छ। निरन्तर उकालो लाग्दै बजार भाउ, घिउ, तेल र तरकारी सबैभन्दा महँगो शीर्षकमा खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाउ गत साउनमा पनि बढेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाउ गत साउनमा 5.96% छ। गत आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढी हो। साउन 2082 औसत बजार भाउ 1.68% थियो। चालु आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रुपियाँ रेमिट्यान्स भित्रिएको छ। गत साउनको तुलनामा रेमिट्यान्स अप्रवाह 29.9% वृद्धि भएको हो भने गत आर्थिक वर्षको साउनमा 1,77,41,00,00,000 रुपियाँ रेमिट्यान्स भित्रिएको छ। त्यस्तै प्रदेशका सबै कार्यालय भवनको बीमा गर्दै बागमती सरकार शीर्षकमा खबर छ। भित्रपृष्ठमा प्रधानमन्त्री शाहले जेएनजी सांसदलाई भनी संसदमा प्रश्न मात्रै गर्दा सरकारलाई गाह्रो भयो। शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। यो पहिलो सेमिस्टर हो भने लिनुपर्छ, हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्, सुधार गर्दै अगाडि बढ्नुपर्छ, प्रधानमन्त्रीको भनाइलाई प्रकाशित गरिएको छ। त्यस्तै 15 महाधिवेशनमा होमियो काङ्ग्रेस आजबाट देशभर वडा अधिवेशन शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। वडा समितिमा 33,715 पदाधिकारी र 51,719 सदस्य चुनिँदैछन्। एउटै वडाबाट 23 75 जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् भने क्षेत्रीय प्रतिनिधिबाटै महाधिवेशन प्रतिनिधि छानिनेछन्। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने शीर्षकमा खबर प्रकाशित छ। अन्तर्जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने र बायोमेट्रिक विवरण समेत मिलेको हुनुपर्ने छ। कोशीमा 13 स्थानीय भाषा सरकारी कामकाजको हुने प्रतिवेदन पारित शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा पुँजी बजार पुनरुत्थान कार्ययोजनाको प्रभाव 6 दिनमा 115.67 अङ्कले बढ्यो। नेप्से महँगी 5.5% सीमित राख्ने लक्ष्य तर साउनमै पुग्यो 5.96% शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नागरिकको पहिलो पृष्ठमा संहिता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधनको बहस शीर्षकमा ईश्वरी सुवेदीले काठमाडौँबाट लेख्नु भएको खबर छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ, यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा पनि संविधान दिवस विशेष 2083 स्थान दिइएको छ। संविधान पूर्ण कार्यान्वयन आवश्यक शीर्षकमा खबर छापिएको छ। नेपालमा संविधान जारी भएको 11 वर्ष पूरा भएको विषय उक्त खबरमा उल्लेख रहेको छ। सामन्ती निरङ्कुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै 2072 असोज 3 गते संविधान सभाबाट संविधान जारी भएको हो। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको वर्तमान संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीका रूपमा विकास गरेको विषय सकारात्मक पक्ष रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर समेत रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानून र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा सरसफाई आफ्नै भवनबाट नगरपालिकाको सेवा शीर्षकमा सर्लाहीबाट लेखिएको खबर समेत रहेको छ। सर्लाहीको हरिपूर्वा नगरपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएको छ। हरिपूर्वा नगरपालिका 5 हरिपूर्वा बजारमा रहेको आयुर्वेद औषधालय परिसरमा निर्मित प्रशासनिक भवनको हिजो सर्लाहीका प्रमुख जिल्लाधिकारी विजय राज सुवेदी, नगर प्रमुख विनोद कुमार शाह तेली र उपप्रमुख सुमित्रा देवी ग्वारनीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। त्यसै गरी जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बाढीमा बेपत्ता शीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमा खबर छापिएको छ। 4,400 आवेदकबाट 13 राजदूत सिफारिस शीर्षक अर्को खबर पनि रहेको छ भने गोर्खा पत्रको पहिलो पृष्ठमा सद्भाव बटुल्ने महत्वपूर्ण अवसर प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर रहेको छ। त्यसै गरी भित्रपृष्ठमा पहिरोले लापिलाङ वासीको उठिवा शीर्षकमा अर्को खबर समेत रहेको छ। दोलखाको कालिन्चो गाउँपालिका 5 लापिलाङमा केही वर्षदेखि बर्खायाममा निरन्तर पहिरो खस्दा धेरै परिवार विस्थापित भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी यातायात क्षेत्रको क्षति विवरण माग शीर्षकमा अर्को खबर समेत छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर. संयुक्त राष्ट्र संघले सन् 2022 रुसले युक्रेनमा आक्रमण सुरु गरे यता सयौं सर्वसाधारण तथा युद्धबन्दी यौन हिंसा र आयातनाको शिकार बन्न पुगेको जनाएको छ. अभिलेखीकरण गरिएका अधिकांश घटनामा रुसी अधिकारी संलग्न रहेको राष्ट्र संघको मानव अधिकार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ. सन् 2026 अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ. आगामी सेप्टेम्बर तीनमा हुने निर्वाचनले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा हुन कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ. निर्वाचन अधिकारले मतदान प्रक्रिया सुनिश्चित र व्यवस्थित हुने पनि बताएका छन् र भारत र भुटानले ऊर्जा परियोजनाका लागि 4,000 करोड भारतीय रूपैयाँको ऋण सुविधा सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन्. भारतका विदेश मन्त्री एस जयशंकरले सेप्टेम्बर 16-18 भुटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विषयमा समेत छलफल गरेको बताइएको छ.
0: साझा खबरमा अब खेल खबर. जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ. 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए. बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमी फाइनलका लागि छनौट भएको थियो. दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको हो. तेस्रो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हराएको हो. अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्. सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्. भारत यस अघिको स्वर्ण पदक विजेता हो. अस्ट्रेलियाले जिम्बाब्वेलाई दोस्रो ओडीआईमा पराजित गर्दै 3 खेलको श्रृंखला 1 खेल अघि नै आफ्नो पक्षमा पारेको छ. हिजो भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया 84 रनले विजयी भएको हो. यसैबीच आजदेखि एसियाली खेलकुद शुरू हुँदैछ. इमाजिन वन एसियाको नारासहित विश्व एसियाली खेलकुद एसियाड धुमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो सहर नायोगा तम तयार रहेको छ.
1: बाढीमा परेर मृत्यु भएका पशुको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सिआइएनको साझा खबर सुन्दै गर्नुहोला.
11: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
12: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
11: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
12: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
13: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक. अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
11: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
12: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
13: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 98-61-14-16-99.
5: त्यसैको हरारीमा बङ्गुरहरू मरेको तथ्याङ्क छ भने, अब कुखुरा चाहिँ अब फार्ममा पालिनु भएको हुनाले केही फार्महरू बगाउँदाखेरि करिब 1,30,000 हरारीमा पन्छीहरू चाहिँ मरेको तथ्याङ्क छ. पशुपन्छीको 3 किसिमबाट चाहिँ प्रभावित भएको देखिन्छ. एउटा त मर्ने नै भइहाल्यो. अघि मैले भन्दै गरेको सङ्ख्याहरू चाहिँ मृत्युको सङ्ख्या भयो भने, अब कतिपय मान्छे घाइते भने, यस्तै गरी पशुपन्छीहरू पनि घाइते भएको अवस्थाहरू छ भने, अर्को धेरैले चर्चा नगर्ने पाटो चाहिँ यो जुन नदीको प्रवाहले गर्दाखेरि जुन संरचनाहरू भत्कियो, पुल लगायतको केही क्षेत्रहरू चाहिँ टोटली कनेक्ट डिस्कनेक्टेड भएको छ. अनि त्यसले गर्दा त्यो पारिपट्टिको त्रिशुली पारिपट्टिको क्षेत्रमा चाहिँ यो पन्छीको ठुलो पालन छ, र अरू पशुपन्छीको गाई भैँसी लगायत अरू पशुहरूको पनि त्यहाँ पालन छ. अनि त्यस्ता पशु चाहिँ अब दाना पानीहरूको जुन
14: बाटो
5: छुट्यो,
14: दानाहरू
5: सप्लाई गर्ने जुन सप्लाई चेन हुन्छ, अब गाई भैँसीको सन्दर्भमा चाहिँ घाँसहरूबाट हुने भएको हुनाले अब उनीहरूको चाहिँ तुलनात्मक रूपमा सजिलो हिसाबबाट व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ भने,

0: यो दुईवटा चाहिँ विशेष गरी बढी प्रभावित भएको देखिन्छ र अर्को चाहिँ यो घाइते भएको पशुहरूको साथीहरू जा जो फिल्डमा जानुभएको छ एकदम ठुलो सङ्ख्यामा घाइते चाहिँ देखिएको छैन किनकि धेरै ठुलो बाढी आएको हुनाले कि बगाएर धेरै मरे कि चाहिँ बाँचेकाहरू चाहिँ अब अलिकति ऐ भने जस्तै दाना पानीको समस्या र चाहिँ यो भ्यालु चेन गरेर मार्केट चाहिँ विभिन्न जातका पशु पन्छीहरू मरेको अवस्था छ र त्यस्ता पशु पन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है कहिले ब्याक्टेरिया होला भाइरस होला त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन भन्छ हामी अङ्ग्रेजीमा यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने र कहिले कहिले मान्छेहरू प्रत्यक्ष सम्पर्कमा हुँदाखेरि पनि र चाहिँ विशेष गरी पानीको स्रोतबाट हुन्छ बढी पानीको स्रोतलाई चाहिँ दूषित गरिदिन्छ यसले र त्यो पानी त्यहाँ मान्छेले खाँदाखेरि अनि मान्छेलाई चाहिँ विभिन्न खालका चाहिँ रोगहरू चाहिँ सर्ने सम्भावना चाहिँ हुन्छ विशेष गरी यो झाडा पखाला जन्ने रोगहरू त्यस्तो खालको सम्भावना चाहिँ उच्च हुन्छ त्यही भएर एकातिर मान्छेलाई सर्ने समस्या छ भने अर्को चाहिँ फेरि त्यसले पशुपन्छीलाई पनि जुन बाँचेका पशुपन्छीहरू छन् पशुपन्छीले पनि पानी खानुपर्ने हुन्छ त्यही भएर पशुपन्छीलाई पनि यसले स्वास्थ्यमा असर गर्ने भयो अनि अर्को केही रोगहरू पशुपन्छीका केही रोगहरू छन् जस्तो कि हामी फर इक्जाम्पल खोरेत भन्ने रोग छ एउटा अनि त्यसै गरी चरचरे भ्यागुदे भन्ने रोग छ अनि त्यसै गरी अर्को यो विभिन्न खालको किराहरूले टोकेर सर्ने लम्पी स्किन जसको 2022-23 हाम्रो ठुलो
1: महामारी क्षति भयो
0: त्यो खालको रोगहरू चाहिँ यो बाढीपछि सर्ने हुन्छ अनि अर्को फेरि पशुपन्छीबाट मान्छेलाई सर्ने एउटा लेप्टोस्पाइरोसिस भन्ने एउटा यो ब्याक्टेरिया जीवाणुले सार्ने रोग हुन्छ विशेष गरी सङ्क्रमित पशुहरूको मलमूत्रबाट विशेष गरी मूत्रबाट चाहिँ यो आउँछ र पिसाबमा चाहिँ त्यो वातावरण कन्टामिनेटेड छ भने त्यस्तोबाट मान्छेमा सरेर यो लेप्टोस्पाइरोसिस भन्ने रोग पनि पशुपन्छीबाट मान्छेमा आउँछ यसरी हेर्दाखेरि समग्रमा मान्छेलाई पनि सर्ने कतिपय रोगहरू छन् कतिपय चाहिँ पशुपन्छी स्वयंलाई पनि सर्छ त्यसले गर्दाखेरि पशुपन्छीको सब व्यवस्थापन चाहिँ एकदमै महत्त्वपूर्ण पाठ हो
2: पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना 13 देशका लागि राजदूत सिफारिस विज्ञता र समावेशितामा जोड आज कागे अष्टमी पर्व मनाइँदै काङ्ग्रेसको वडा अधिवेशन आजदेखि सुरु
2: अपर त्रिशुली एकको सुरुङबाट थप 7 शव फेला वा माटो मुनि गाडिएका शव असोजभित्र आफन्तलाई बुझाइने बारीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा
1: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो आन्तरिक अर्थतन्त्र भने सुस्त दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो सरकारी सेवा छोड्ने बढ्दै 3 महिनामै 418 जना कर्मचारीको राजीनामा
2: युक्रेनमा आक्रमण शुरू भए यता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता
1: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने अस्ट्रेलियाद्वारा जिम्बावे पराजित
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुनलाई लिएका छौँ यसलाई रवि मिश्रले बनाउनु भएको छ झ्याप्पै शीर्षकमा यहाँ केही व्यक्तिहरू सडकमा आन्दोलनमा उत्रिएको जस्तो देखिन्छ प्लेकार्डमा एकजना सांसदको फोटो देखिन्छ र तल कारवाही गर भनेर लेखेको छ एकजना सांसदको अभिव्यक्ति पछाडि केही विरोधहरू पनि भएका छन् भने आलोचना पनि भइरहेका छन् भने कसैले त्यसलाई समर्थन पनि गरिरहेका छन् र माथि यस्तो लेखिएको छ केही व्यक्तिहरू सडकमा एकदमै रिसको आवेगमा अगाडि बढिरहेको जस्तो देखिन्छ माथि यस्तो लेखिएको छ सांसद भएर मान्छे जस्तो व्यवहार देखाउने
1: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
5: अब प्रस्तुत छ पश्चिम डायरी

0: कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै बाँकीमा एक वर्षमा 824 विपत्का घटना, 73 जनाको मृत्यु। परिवार योजना दिवसमा स्वस्थ परिवार र प्रजनन स्वास्थ्यबारे नेपालगञ्जमा छलफल, बाँकीमा सुरक्षित गर्भपतनतर्फ महिलाको पहुँच बढ्दै। नेपाल घुम्न आउने पर्यटकलाई नेपालगञ्जमा स्वागत गरिने, निर्मल थापाको कविता सङ्ग्रह जेन्जी कालको नेपालगञ्जमा गृह विमोचन। र बैजापुर सामाजिक उद्यमी महिला सहकारीको 9,62,000 नाफा, नेपालमा पहिलो पटक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनसिप, 142 खेलाडी प्रतिस्पर्धामा।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83-697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 3 गते शनिबारका दिन नेपालगञ्ज क्षेत्रमा थोरै बादल लागेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस र अधिकतम तापक्रम 31 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती मध्य प्रदेशको साथै गण्डकी, बागमती र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घन्टामा सबैभन्दा धेरै वर्षा शङ्खुवासभाको तासी गाउँ स्टेसनमा 88.2 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको तराई भागका 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। आज असोज 3 गते संविधान दिवस। लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस 2083लाई विविध कार्यक्रमसहित मनाउने तयारी गरेको जनाएको छ। दिवसका अवसरमा प्रदेश सभा, प्रदेशभर सरसफाई, राष्ट्रिय झण्डा, सजावट र दीप प्रज्वलन गरिने भएको छ। प्रदेश सरकारले सरकारी निकाय मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। संविधान दिवसलाई राष्ट्रिय एकता, सम्मान, संविधानप्रतिको सम्मान र नागरिक सहभागितासँग जोडेर मनाउने गरी कार्यक्रम तय गरिएको प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीकै अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ। समितिले प्रदेश स्तरमा दिवसका कार्यक्रमको समन्वय तथा व्यवस्थापन समेत गर्ने भएको छ। बाँकी जिल्ला बहु प्रकोपको उच्च जोखिममा रहेको र बाढीलाई जिल्लाको मुख्य विपदका रूपमा रहेको छ। जिल्ला विपद व्यवस्थापन समिति बाँकीले तयार गरेको जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083 20 अध्यावधिकमा बाढी, आगलागी, शीतलहर, हावाहुरी, लु, महामारी, खडेरी, डुबान तथा सडक दुर्घटना लगायतका प्रकोपबाट जिल्लामा जनधनको क्षति हुँदै आएको उल्लेख गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति बाँकीको जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083 को 20 अध्यावधिक विवरण अनुसार आर्थिक वर्ष 2082-83 बाँकीमा विभिन्न प्रकारका 824 विपदका घटना भएका छन्। समितिको विवरण अनुसार विपदका घटनामा 73 मृत्यु र 845 घाइते भएका छन्। घटनामा 65 घर प्रभावित भएका छन् भने 4 पूर्ण रूपमा र 61 घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। विपदका कारण 43 चौपायाको मृत्यु र 6 घाइते भएका छन्। एक वर्षको अवधिमा सबैभन्दा धेरै सडक दुर्घटनाका 474 घटना भएका छन्। सडक दुर्घटनामा 69 मृत्यु र 540 घाइते समेत भएका छन्। समितिले सङ्कलन गरेको विवरण अनुसार आर्थिक वर्ष 2064-65 81-82 वर्षहरूमा आगलागीका घटना ठूलो सङ्ख्यामा घरधुरी तथा मानिसहरू प्रभावित रहेका छन्। बाँकीमा एक वर्षमा 824 विपदका घटना 73 मृत्यु भएको जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार योजना 20 अध्यावधिक मार्फत जनाइएको छ। दैनिक नेपालगञ्जमा खबर छ। नेपालगञ्जमा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ प्रतियोगिता आयोजना भएको छ। पावर लिफ्टिङ सङ्घ बाँकीको आयोजनामा देशका विभिन्न जिल्लाबाट 142 खेलाडी सहभागी। प्रथम मेयर राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनसिप 2083 शुक्रबारदेखि नेपालगञ्जमा सञ्चालन भएको छ। आज शनिबारसम्म चल्ने प्रतियोगिताको शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो। उद्घाटन सम्बोधन गर्दै उहाँले नेपालगञ्जमा पहिलो पटक राष्ट्रिय स्तरको पावर लिफ्टिङ प्रतियोगिता आयोजना हुनु स्थानीय खेलकुद क्षेत्रका लागि महत्त्वपूर्ण भएको बताउनुभयो। राष्ट्रिय स्तरको प्रतियोगिता नेपालगञ्जमा आयोजना हुनु सकारात्मक कुरा हो। खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगीलाई निरन्तरता दिनुपर्छ, उहाँले भन्नुभयो। यसका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्दै जानेछ। आयोजक बाँके जिल्ला पावर लिफ्टिङ सङ्घका अध्यक्ष डाक्टर प्रतीक श्रेष्ठले प्रतियोगितामा 142 खेलाडी सहभागी भएको बताउनु भएको छ। दैनिक नेपालगञ्जमा खबर छ। नेपाल पर्यटन परिषदले विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा जमुना नाकामा सरसफाईका साथै त्यस दिन भारतबाट नेपाल घुम्न आउने पर्यटकलाई नेपालगञ्ज नाकामा भव्य स्वागत गरिने भएको छ। 27 सेप्टेम्बर असोज 11 गतेका दिन विश्वभर मनाइने पर्यटन दिवसको अवसरमा परिषदले उक्त तयारी गरेको हो। नेपालगञ्ज लगायत पश्चिम नेपाललाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले नेपालगञ्जको पर्यटन व्यवसायीहरूले भदौ 25 नेपालगञ्ज पर्यटन परिषद गठन गरेका थिए। परिषदमा साना होटेलहरूको सङ्गठन होटेल व्यवसाय सङ्घ बाँके, तारे होटेलहरूको सङ्गठन होटल सङ्घ हान बाँके र टुर एन्ड ट्राभल्स अपरेटरहरूको सङ्गठन नाटा बाँकेको संस्थागत प्रतिनिधित्व समेत रहने भएको छ। नेपालगञ्ज लगायत पश्चिम नेपालमा पर्यटन क्षेत्रको एकीकृत विकास, प्रचार प्रसार, विस्तार, बजार विस्तार तथा निजी क्षेत्रमा बीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन होटेल, रेस्टुरेन्ट, ट्राभल तथा पर्यटन व्यवसायलाई एउटै छातामुनि समेटेर नेपालगञ्ज पर्यटन परिषद गठन गरिएको परिषदका अध्यक्ष केशवराज न्युपानेले बताउनु भएको छ। स्वस्थ परिवार निर्माणसँगै प्रजनन स्वास्थ्यका विषयमा परिवार तथा समाज स्तरमा थप बहस आवश्यक रहेको सरकारवालाहरूले बताएका छन्। 13 राष्ट्रिय परिवार योजना दिवस तथा 67 नेपाल परिवार नियोजन सङ्घ स्थापना दिवसका अवसरमा नेपाल परिवार नियोजन सङ्घ बाँकेले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा सहभागीले परिवार योजनालाई सामान्य अवस्थामा मात्र नभई विपदका बेला पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रमको मुख्य नारा विपद होस् या सामान्य अवस्था, परिवार योजनाको सबैको आवश्यकता रहेको थियो। नेपाल परिवार नियोजन सङ्घका पूर्व केन्द्रीय सदस्य रोशन श्रेष्ठले स्वस्थ परिवारबाट मात्रै देशको विकास सम्भव हुने बताउनुभयो। उहाँले परिवार योजनाका विषयमा निरन्तर बहस र छलफल आवश्यक रहेको उल्लेख गर्दै परिवार नियोजन सङ्घले परिवार योजना बनाउन देखाएको अग्रसरता सबैले व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड समेत दिनुभएको थियो। यसैबीच बाँकेमा गर्भवती भएको थाहा पाएपछि खुसीभन्दा पहिला डर लाग्थ्यो, अहिले गर्भ अनियोजित थियो, परिवारलाई कसरी भन्ने, समाजले के भन्ला, स्वास्थ्य संस्थामा जाँदा कसैले चिन्ता गर्ने कि सेवा सुरक्षित होला कि नहोला, यस्तै प्रश्नहरू उनीहरूले घेरिरहेका थिए। गर्भपतन गर्ने कि नगर्ने भन्ने निर्णयभन्दा पनि यदि गर्भपतन गराउने हो भने कहाँ जाने, कसलाई भन्ने र सुरक्षित रूपमा सेवा पाइन्छ कि पाइँदैन भन्ने चिन्ता उनका लागि ठूलो चुनौती बन्यो। नेपालगञ्जकी 29 वर्षीय एक महिलाको सन्तान थिए। अब सन्तान नजन्माउने विषयमा श्रीमान श्रीमती बीच समझदारी भइसकेको थियो तर उनी फेरि गर्भवती हुनुभयो। गर्भ बसेको थाहा पाएपछि उनी अन्यलमा पर्नुभयो। के भन्ने टुङ्गो लगाउनु अघि नै परिवारको लाज र समाजको डरले उनलाई स्वास्थ्यमा संस्थामा समेत रोकेको छ। यसै बीच नेपाल परिवार नियोजनमा गर्भपतन का लागि सुरक्षित गर्भपतनका लागि परिवार नियोजनको स्थायी र दीर्घकालीन विकल्पको बारेमा स्वास्थ्य सेवा प्रदान गरिएको छ। नेपाल परिवार नियोजन सङ्घमा बाँकेमा सुरक्षित गर्भपतनतर्फ बढ्दै महिलाको पहुँच आजको बागेश्वरी पोस्ट .com खबर छ। पश्चिम डायरीमा बिउ बैङ्क स्थापना गरी रैथाने बिउ संरक्षण गर्दै सहकारी
5: एग्रोभेटमा जाने गरिन्छौँ तरकारीको बिउहरू लिन। यो हामीले राख्ने बिउ चलनै हटे जस्तो लाग्छ मलाई र यसलाई चाहिँ संरक्षणको लागि र संरचनालाई बिउ जोगाउनको लागि पनि बिउ बैङ्क आवश्यक छ।
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
6: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
6: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ, मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072ले प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
6: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
7: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
8: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊं।
9: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
10: रंग बहार, रंग बहार।
11: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्स।
3: यो कृष्ण सार FM
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्ण सार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्ण सार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो कुराकानी। बर्दियाको बढियाताल 5 जगतपुरस्थित मैगर कृषि सहकारी संस्थाले विगत 2 वर्षदेखि बिउ बैङ्क स्थापना गरी रैथाने बिउ संरक्षण र प्रवर्धन गर्दै आएको छ। अहिले संस्थाले 15 प्रकारको रैथाने धान र 35 प्रकारको तरकारीको बिउ संरक्षण गरिरहेको छ। कुराकानी गर्दै मैगर कृषि सहकारी संस्थाका अध्यक्ष किसानी कुमारी थारू।
5: यसको उद्देश्य चाहिँ के भने, हाम्रो समुदायमा यो रैथाने बारीलाई हराउँदै गइरहेको छ र किसानहरूले पनि आफ्नो घरमा बिउ एकदमै थोरै मात्राले राखिराख्नु भएको छ र प्रायःसो हामीले चाहिँ एग्रोभेटमा जाने गरिन्छौँ तरकारीको बिउहरू लिन। यो हामीले राख्ने बिउ चलनै हटे जस्तो लाग्छ मलाई र यसलाई चाहिँ संरक्षणको लागि र संरचनालाई बिउ जोगाउनको लागि पनि बिउ बैङ्क आवश्यक छ। अहिले हाम्रो चाहिँ यो बिउ बैङ्क स्थापना गरेको 2 वर्ष जति भयो।
12: तपाईँको बिउ बैङ्कमा कुन कुन जातको रैथाने जातको चाहिँ बिउहरू छ त अहिले?
5: अहिले हामीसँग भएको धानको बिउको छ र तरकारीको बिउहरू छ, यसमा चाहिँ अरू चाहिँ खाने अन्य बानीमा पनि छ।
12: कति प्रकारको रैथाने धानको बिउ यहाँहरूले चाहिँ संरक्षण गर्नु भएको छ र त्यो ब्याङ्कमा राख्नु भएको छ?
5: हामीले योभन्दा पहिला त गर्दै आएको 2019 हो, हाम्रो चाहिँ यो संस्थाको सहयोगबाट हो गर्दै आएको र यसमा चाहिँ हामीले यो प्रदर्शनीमा हामीले भाग सहकारीले भाग लिइराखेको थियो र त्यसमा चाहिँ अन्य अन्य ठाउँबाट पनि त्यो रैठाने जातको बालीलाई ल्याएर हामीले चाहिँ सहकारीमा ल्याएर संरक्षण गऱ्यौँ र हामीले त्यसलाई बिस्तारै त्यसको उत्पादन बढाउँदै गयौँ। हामीले 200 ग्राम 50 ग्राम जति हामी चाहिँ सहभागी भएर त्यतिखेर ल्याएको हामी चाहिँ सहकारीमा त्यसलाई चाहिँ अहिले बढाउँदै हामीसँग अहिले लगभग अहिलेको उसमा चाहिँ हामीले धानको बालीमा चाहिँ हामीले घटाइसक्यौँ। किनकि यो
12: कति प्रकारको धानहरू छ त
5: अहिले हामीसँग? 15 प्रकारको मात्रै छन्। हाम्रो बर्दियामा मात्रै हुने धानलाई चाहिँ हामीले प्राथमिकता गरेर योचोटि चाहिँ लगाएको छौँ र हामीले चाहिँ योभन्दा पहिला
12: तरकारी बालीमा के छ?
5: तरकारी बालीमा सर छ सर, अझै हामीसँग धेरै नै छ तरकारी बालीमा।
12: कति प्रकारको तरकारी बालीको यहाँले बिउ ब्याङ्क मार्फत संरक्षण गरिराख्नु भएको
5: छ? हामीसँग 30-35 जातको छ र हामीले
12: भन्नुपर्दाखेरि
5: अब हामीसँग तरकारीको बालीमा भनेपछि सिमीहरू भयो, घुइयाहरू भयो र तोरैहरू भयो, घिरिमलाहरू भयो, भेन्डीहरू भयो, लौकाहरू, फर्सीहरू, कुबिन्डोहरू, यस्तै धेरै प्रकारको छ।
12: त्यो संरक्षण गरिराख्नु?
5: हजुर, संरक्षण गरिराखेको छौँ। अहिले चाहिँ हामी
12: किसानहरू कसरी चाहिँ किसानहरूलाई कसरी उपलब्ध गराउनुहुन्छ तपाईँहरूले? जस्तै बेच्नुहुन्छ कि उहाँहरूलाई अनुदानमा दिनुहुन्छ कि छ?
5: यसलाई चाहिँ हामीले साटासाटमा गर्छौँ र हामीसँग नभएको किसानबाट ल्याउँछौँ, किसानबाट नभएको चाहिँ हामीले दिइरहेको छ। हाम्रो जुन बिउ ब्याङ्कमा जुन छ, जुन कुनै लौका छैन किसानहरूबाट त हामीसँग लैजानुहुन्छ र उहाँसँग फर्सीको बिउ छैन हामीले लिएर आउँछौँ, हामीसँग नभएको र हामीले भएको चाहिँ उहाँलाई दिइरहेको छौँ।
12: यो सशुल्क हुन्छ या निशुल्क हुन्छ यो साट्ने काम?
5: योभन्दा पहिला त हामीले सायद निशुल्क र शुल्क नै तिरेर दिएको छौँ, अहिले चाहिँ हामीले जति पनि छ हामी शुल्क नै तिरेर दिइरहेको छौँ र किसान हामीले चाहिँ रेट गराएको छौँ। हामी चाहिँ बोरीको केजीको यति छ र उसको हामी लर्चाको बिहाको यति छ र भेन्डीको यति छ भनेर त्यो हामी चाहिँ निर्णय गरेका छौँ सञ्चालकमा।
12: त्यही अनुसारले बेच्नुहुन्छ?
5: हजुर, त्यही अनुसारको दिन्छौँ केजीको डरले।
12: खासमा तपाईँहरूलाई यो बिउ ब्याङ्क चाहिँ स्थापना गर्नको लागि कतैबाट सहयोग भएको छ कि सहकारीले मात्रै चाहिँ गरिराखेको छ? यो
5: अहिले चाहिँ योभन्दा पहिला संस्थाकै सहयोगमा थियो, अहिले पनि संस्थाकै सहयोगमा छ र प्लस सहकारी संस्था र सहकारी मिलेर गरिरहेछ।
12: कुन संस्थाको सहयोग छ यहाँहरूलाई?
5: हामीले बिउ ब्याङ्क स्थापना गर्दाखेरि चाहिँ हाम्रो यो मैगर सामुदायिक संस्था भन्ने संस्थाले सहयोग गरेको हो र लिबर्ट बाँसको डिबर्डिया र सहकारी प्लस किसानहरू।
12: जस्तै यहाँहरूलाई के कस्तो चाहिँ चुनौती छ त यो रैथाने बिउ चाहिँ संरक्षण गर्न, त्यसलाई चाहिँ प्रवर्धन गर्न? धेरै किसानहरूले चाहिँ अब रैथाने बाली त अब लगाउनै छाडिसके होइन, सबै चाहिँ उन्नत जातको बिउहरू चाहिँ लगाउँछन् होइन, तपाईँहरू चाहिँ रैथानेमा जुट्नु भएको छ,
5: यसमा चुनौती त हामीसँग पहिला त धेरै नै चुनौती भयो, हामीले किन यस्तो गरिरहेछौँ भन्ने प्रतिक्रिया पनि आएको छ किसानहरूबाट। जुन हामीले लोकल धान जुन गरेछौँ योभन्दा पहिला, यो सहकारीले के गर्न खोजेको, सहकारीको शेष सदस्यको पैसा डुबाउने भयो, किन यसोसम्म लगानी गर्छ, यो चाहिँ हराउँदै गएको धानलाई अहिले किन संरक्षण गरिरहेछ भन्ने कुरो चुनौती एउटा त्यो थियो। र अहिले चाहिँ हामीसँग यो जुन लोकल जातको धान हामीले धेरै किसानहरूलाई पनि दिइसकेका छौँ र बाहिर पनि हामीले पठाइसकेका छौँ, जस्तै कैलाली भयो अनि काठमाडौँसम्म पठाइसकेका छौँ। र अहिले चाहिँ चुनौती हाम्रो एउटा राख्ने एउटा हामीसँग स्टोर रुम पनि थिएन र हामी संस्थाकै सहयोगमा एउटा स्टोर रुम भाडामा लग्यौँ र भाडामा ल्याइसकेपछि अहिले चाहिँ आफ्नै सहकारीकै अफिसमा हामीले चाहिँ राख्ने व्यवस्था मिलाएर उठाइराखेका छौँ।
12: के भन्नुहुन्छ त यहाँले, तपाईँहरूले जुन चाहिँ बिउ ब्याङ्क स्थापना गर्नुभएको छ, रैथाने बाली संरक्षण गर्दै हुनुहुन्छ, के भन्नुहुन्छ त हाम्रो किसान दाजुभाइहरूलाई होइन यो रैथाने बिउको सन्दर्भमा?
5: यसमा चाहिँ पहिला त हामी आफै सक्षम हुनु पर्यो। हामीले कतिपय हरेक धानको बिउदेखि तरकारीको बिउ हामीले 1 रुपियाँमा लिन जान्छौँ, त्यो हामीले आफै राख्ने बानी बचाल्नुपर्छ र हामीले उत्पादन गरेको आफैले राख्नुपर्छ र यदि तपाईँहरूसँग कुनै बिउ छ भने बरु हामी बिउ ब्याङ्कबाट राखिदिन्छौँ, हामीलाई ल्याएर दिनुहोला र हामीसँग भएको हजुरले लानुहोला र यसलाई चाहिँ हामीले चाहिँ निरन्तर नै गर्नेछौँ र यो चाहिँ हराउँदै गएको जुन रैठाने बाले छ यसलाई चाहिँ हामीले संरक्षणको रूपमा पनि गर्नु पर्यो र यसलाई चाहिँ किसानद्वारा पनि हामीले यसलाई चाहिँ दिने साटासाट कार्यक्रम गर्नु पर्यो।
0: कुराकानी गर्दै मैगर कृषि सहकारी संस्थाका अध्यक्ष किसानी कुमारी थारू र शम्भु थारू। अब बाँकी समाचार नेपालगञ्जमा प्रख्यात लेखक तथा साहित्यकार निर्मल कुमार थापाको कविता सङ्ग्रह जेन्जी काल कृतिको गृह विमोचन गरिएको छ। थापाको कविता सङ्ग्रह जेन्जी काल 3 महिना अघि विमोचन भएको थियो। नेपालगञ्जमा शुक्रबार हिजो कालपृष्ठ दैनिकको आयोजनामा कृतिको विमोचन गरिएको हो। जेन्जीकाल कविता सङ्ग्रहमा 2082 साल भदौ 23 र 24 गतेको जेन्जी आन्दोलन र त्यसपछिको मनोविज्ञानलाई समावेश गरिएको छ। लेखक थापाले नेपाली साहित्यमा लेखक, कवि तथा सांस्कृतिक अभियन्ताको भूमिका निर्वाह गरिरहनु भएको छ। अध्ययनको हिसाबले विद्यावारिधि गर्नुभएका थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समाज अध्ययनको अनुभव बटुल्नु भएको छ। उहाँका लेखनमा विशेष गरी कविता, कथा, निबन्ध, दर्शन तथा गैर आख्यान समावेश हुने गर्दछ। लेखक, साहित्यकार, कवि तथा सांस्कृतिक अभियन्ता थापा कलर र नेपाल सेन्टर इन्टरनेसनलका संस्थापक समेत हुनुहुन्छ। उहाँले नेपाली कला, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्दै समेत आउनु भएको छ। बाँके बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको 11 वार्षिक साधारण सभा सकिएको छ। राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 भवनियापुरमा आयोजित साधारण सभाको जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेम सुवेदीले उद्घाटन गर्नुभयो। संस्थाका अध्यक्ष बजारी थारूको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका लेखापाल चन्द्रबहादुर थारूले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्षको प्रतिवेदन संस्थाका व्यवस्थापक चम्पी कुमारी थारू र लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक मलोना थारूले प्रस्तुत गर्नुभएको थियो। नेवा समाज अर्घाखाँची रूपन्देहीले बुटवलमा ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको भैरव नाच प्रदर्शन गरेको छ। नेवा संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले समाजको अगुवाईमा बिहिबार साँझ बुटवल देवनगरमा सांस्कृतिक भैरव नाच प्रदर्शन गरिएको हो। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
13: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
14: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
15: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
16: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
17: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
18: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081538055 र 98582894।
19: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
20: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98480213।
21: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
22: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
23: अहिले थमाथम बिक्री भइरहेको छ।
21: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि,
22: सम्पर्क 97051148
21: सोफा हब नेपालगञ्ज
22: विश्वासमा नम्बर एक
21: क्वालिटीमा सबैभन्दा बेस्ट
1: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ अब सबै सेवा एकै ठाउँमा
20: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू हार्ट जोड्नी नसा वात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श उपचार र शल्यक्रिया साथै अन्य सेवाहरू न्युरो सर्जरी प्लास्टिक सर्जरी जनरल सर्जरी प्रसूति तथा महिला रोगको उपचार नाक कान घाँटी तथा बाल रोग फिजियोथेरापी प्रयोगशाला र एक्सरे 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा
1: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज
7: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979900
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्षमा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी समाचार लामो समयदेखि नियमित रूपमा रक्तदान गर्दै आएका 5 जना रक्त अभियन्तालाई सम्मान गर्दै जनमत रक्तदान अभियानको 71 औं श्रृङ्खला अन्तर्गत आज रक्तदान कार्यक्रम हुँदैछ गोपाल लीना फाउन्डेसन नेपाल जनमत अर्धसाप्ताहिकको आयोजनामा आज रक्तदान कार्यक्रम गर्न लागेको हो रक्तदान कार्यक्रममा सहभागी हुँदै आएका स्वयंसेवी रक्त अभियन्तालाई आयोजकले हरेक 3 महिनामा पालैपालो सम्मान गर्दै आएको छ यही क्रममा आज 5 जना रक्त अभियन्तालाई सम्मान गरिने कार्यक्रम संयोजक तथा शतक रक्तदाता पवन जयसवालले बताउनुभयो उहाँका अनुसार गोपाल लीना फाउन्डेसन नेपाल र जनमत अर्धसाप्ताहिकले लामो समयदेखि रक्तदान अभियानमा सक्रिय रक्तदातालाई सम्मान गर्दै आएको छ रक्तदानमा नियमित सहभागी हुने अभियन्ताको योगदानको कदर गर्दै सम्मानलाई अभियानकै निरन्तर गतिविधिका रूपमा अघि बढाइएको उहाँले बताउनुभयो जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुकेका अनुसार रक्तदान जीवनदानको उद्देश्यका सहित यो अभियान सञ्चालन हुँदै आएको बताउनु भएको छ बाँकेको कोहलपुर नगरपालिका 11 स्थित न्यू रोड चौकमा बढ्दै गएको सवारी चाप्रा ट्राफिक जाम व्यवस्थापन गर्न ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ कोहलपुर नगरपालिका र ट्राफिक प्रहरीको समन्वयमा जडान गरिएको ट्राफिक लाइट बिहिबारदेखि प्रारम्भिक चरणमा पिक आवरको समयमा सञ्चालनमा ल्याइएको हो नेपालगञ्ज कोहलपुर सडक खण्डको महत्त्वपूर्ण चौकमा रहेको न्यू रोडमा पछिल्लो समय सवारी साधनको चाप बढ्दै गएको आवागमन प्रभावित हुने गरेको थियो विशेष गरी बिहान र साँझको समयमा चौकमा सवारी साधनको चाप बढ्दै जाँदा समस्या समेत बढ्दै गएको छ बाँकेको खजुरा गाउँपालिकामा बालबालिकालाई दिने एचपिभी खोपको शुभारम्भ गरिएको छ पाटेघरको मुखको क्यान्सर विरुद्ध प्रदान गरिने एचपिभी खोप विद्यालयमा कक्षा 6 अध्ययनरत बालबालिकालाई दिन सुरुवात गरिएको पालिकाले जनाएको छ खजुरा गाउँपालिका 2 स्थित रहेको शुक्रमाविबाट पालिकाले खोप लगाउने कार्यको शुभारम्भ गरेको हो यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै बाँकेमा 1 वर्षमा 824 विपदका घटना 73 जनाको मृत्यु परिवार योजना दिवसमा स्वस्थ परिवार र प्रजनन स्वास्थ्यबारे नेपालमा छलफल बाँकेमा सुरक्षित गर्भपतनतर्फ महिलाको पहुँच बढ्दै नेपाल घुम्न आउने पर्यटकलाई नेपालगञ्जमा स्वागत गरिने निर्मल थापाको कविता सङ्ग्रह जिन्जी कालको नेपालगञ्जमा गृह विमोचन र बैजापुर सामाजिक उद्यमी महिला सहकारीको 9,62,000 नाफा नेपालगञ्जमा पहिलो पटक राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनसिप 142 खेलाडी प्रतिस्पर्धामा हवस् त पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै म राकेश पनि बिदा हुन्छु आज असोज 3 गते शनिबार 19 सेप्टेम्बरको दिन सबैका लागि शुभ रहोस् नमस्कार

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
6: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081-532-375।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
8: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतीहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
11: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
12: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
11: ए हो र, त्यहाँ के के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
12: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
11: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
13: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
11: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10-2 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC, सफल भविष्यको बलियो आधार।
14: नमस्ते दाई।
15: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
14: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
15: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
16: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
17: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
11: हाम्रा
18: विशेषताहरू।
19: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
18: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
19: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
18: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
19: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
18: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा,
19: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
18: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
19: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
18: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
20: रंग बहार, रंग बहार।
21: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
20: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
21: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
20: बर्जर पेन्सले।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विगत चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विगत चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
5: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
6: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
6: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई

0: भर्ने, सबै उपचारहरू दुर्पिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
1: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगंज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट काठमाडौँ। फोन नम्बर 98614169।
5: रंग बहार रंग बहार,
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
0: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त, अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
0: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: मन पर्यो त पर्यो,
4: जब से तुमको देखा है
5: सिंगापुर होलसेल,
6: नेपालगञ्ज सेतु विकट चोक,
1: सिंगापुर होलसेल,
6: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी, क्या दामी।
1: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
7: आजै रोजौ है,
6: मन पर्यो त पर्यो पर्यो,
5: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
6: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु विकट चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु विकट चोक। फोन 97 0695 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल।

0: रंगाउ दैदेस मेरो एभरेस्ट
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-85535 र 98082-54037।
3: आमाको उपचार गरौँ भनेको, कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98161-14-16-99।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा
12: विशेषताहरू।
13: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
13: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
13: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
13: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
5: रङ बहार, रङ बहार,
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
1: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्सले।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

साँझ परिसक्यो किन र घर नआउने अहिलेसम्म? यदि तिमी भागेर पहिले गएको भने त्यसो नगर है, मलाई दिदी भेनाले मार्छन् फेरि। यदि जाने नै हो भने सल्लैसँग जाउला बरु।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: त्रिशुली एकको सुरुङमा भेटिएका सबको संख्या 18 पुग्यो। भोटेकोसी बाढीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने। मूल्य वृद्धि उत्सव, घिउ, तेल, तरकारी र फलफुल सबैभन्दा महँगो। अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढे पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ। रुसी संसदीय चुनावमा युक्रेनले हस्तक्षेप गरेको पुटिनको आरोप। आणविक र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउनु पर्नेमा जोड। र 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज। नेपाल खबरमा अब पूरा खबर। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै सुरु भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, 2062-63 जनआन्दोलन, उत्पीडित उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलो पटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली सहितको संविधान जारी भएको हो। संविधान कार्यान्वयनका लागि संघीय संसदले बनाउनु पर्ने कानूनहरू अझै पनि बाँकी नै छन्। बनेका कानूनहरूको पनि प्रभाव कारी कार्यान्वयन हुन सकेको छैन। त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ। पोहोर भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको जगमा फागुन 21 प्रतिनिधि सभा सदस्यको चुनाव भयो। यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बन्यो। यो सँगै संविधान संशोधनको बहस सुरु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको उल्लेख गर्नुभएको छ। साथै उहाँले रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिले सिङ्गो देश गहिरो पीडामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस कठिन अवस्थामा बाढी प्रभावित व्यक्तिको राहत, उद्धार र पुनर्स्थापनाका लागि एकताबद्ध भई अगाडि बढ्न सबैलाई आह्वान समेत गर्नुभएको छ। दिवसको अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न दलका शीर्ष नेता लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको छ। माथिल्लो त्रिशुली एकको सुरुङभित्र थप 5 शव भेटिएको छ। यो सँगै एउटै सुरुङमा भेटिएको शवको संख्या 18 पुगेको छ। यसअघि त्रिशुली एकको अडिट 3 टनेलभित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा 6 शव भेटिएका थिए। त्यसपछि निरन्तर खोजीकै क्रममा 7 र बेलुका 5 गरी भेटिएका शवको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। आयोजनाको 9.8 किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट झन्डै 5.5 किलोमिटर उत्तरतर्फ डल्डुङ खोला अडिट 3 झन्डै 100 मिटरभित्र सुरुङमा शव फेला परेका हुन्। भदौ 10 बाढी आउँदा आयोजनाको सुरुङभित्र कामका लागि कतिजना मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरण छैन। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम पनि बाँकी नै रहेको प्रहरीको भनाइ छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत आयोजना हो। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको अध्ययन गर्न वैज्ञानिक समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार समितिले भोटेकोसी बाढीको वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुङ्ग्याउनेछ। मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव टिका बरालका अनुसार यसको विस्तृत अध्ययन नगरी निचोडमा पुग्न नसकिने बताउनु भएको छ। मन्त्रालयले वैज्ञानिक आधार र प्रमाणहरू संकलन गर्न जल नीति तथा शासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्नेछ। मन्त्रालयले बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न लागेको हो। भोटेकोसीमा आएको बाढीले त्रिशुली करिडोर प्रभावित भए जस्तै यस्तो विपद अरू नदीमा आउँदा ऊर्जा मन्त्रालयको विभिन्न पूर्वाधारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले अहिलेको क्षति बारेबाट पाठ सिकेर दीर्घकालीन रूपमा कसरी पूर्व तयारी गर्ने, जलविद्युत उत्थनशीलता सङ्कटापन्न अवस्थामा पनि निरन्तर बिजुली उत्पादन गरिरहन सक्ने जलविद्युत क्षमता कसरी कायम गर्ने भन्ने पनि अध्ययन हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन हिजो अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल भारत बीच रहिआएको सम्बन्ध, यसलाई थप बलियो बनाउने सहित विविध विषयमा छलफल भएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डाक्टर वाग्ले रसुवामा बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकार धन्यवाद व्यक्त गर्नुभयो। भेटमा लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायमाथि पनि उहाँहरूले छलफल गर्नुभएको हो। यसअघि अर्थमन्त्री डाक्टर वाग्ले भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गर्नुभएको थियो। भ्रमणको पहिलो दिन अस्ति उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
1: ९.6% पुगेको छ, जुन पछिल्लो 1.5 वर्ष यताकै उच्च हो। यसअघि 2081 मङ्सिरमा महँगी दर 6.05% थियो। अघिल्लो वर्ष साउनमा यस्तो दर 1.68% मात्र थियो। प्रतिवेदन अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी 6.77% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको महँगी दर 5.52% छ। अघिल्लो वर्षको साउनमा खाद्य तथा पेय पदार्थको समूहको महँगी दर बुझाउने मुद्रास्फीति 2.28% ऋणात्मक रहेको थियो भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.95% रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको उपभोक्ता मूल्य सूचकाङ्क 15.62%, फलफुलको 15.39%, माछा तथा मासुको 8.65%, तरकारीको 6.90% र मरमसलाको 4.80%ले बढेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 बिरे ठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेपछि गाडी चल्न थालेको छ। गएको साउन 28 गतेको बाढीले बिरे ठाँटीमा 100 मिटर पक्की सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाको वडा 8 देखि 11 सम्मका मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्क विच्छेद थियो। ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरे ठाँटीको सडक मर्मत गरेपछि हिजोदेखि आवत जावतमा सहज भएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको पहाडी तथा लुम्बिनीको तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै तराई क्षेत्रका अरू थोरै ठाउँमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्न सक्ने क्षेत्र र नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसको संसदीय चुनावमा हस्तक्षेप गरिरहेको र युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको शान्तिवार्तामा पनि बाधा पुर्याइरहेको आरोप लगाउनु भएको छ। रुसी सैन्य औद्योगिक आयोगलाई सम्बोधन गर्दै पुटिनले युक्रेनले जानाजानी शान्ति र वार्ता रोक्ने गतिविधि गरिरहेको दावी गर्नुभएको रोइटर्सले जनाएको छ। उहाँले रुसले आफ्नो आणविक प्रतिरोध क्षमता र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिनु भएको छ। पुटिनले युक्रेनमा लामो समयदेखि चुनाव नभएको भन्दै राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यकालबारे पनि प्रश्न उठाउनु भएको छ। तर युक्रेनी अधिकारीहरूले युद्धका कारण लागू आपतकालीन अवस्था कायम रहेकाले अहिले चुनाव गर्न नसकिने बताएका छन्। यसैबीच रुसमा हिजोदेखि 3 दिनसम्म संसदीय चुनावका लागि मतदान भइरहेको छ। अब खेल खबर। बीसौँ एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइची नागोयामा आयोजना भइरहेको एसियाडको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मनमती विष्टले बोक्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा र दुबईमा भएको आइवा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका काँस्य पदक विजेता हुन्। यस्तै मनमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाडी सहभागी छन्। आजदेखि औपचारिक रूपमा सुरु हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। चार भन्चाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज संविधान दिवस देशभर मनाइँदै 11 वर्ष बितिसक्दा पनि पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान। माथिल्लो त्रिशुली 1 को सुरुङमा भेटिएको शवको संख्या 18 पुग्यो। भोटेकोसी बाढीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने। मूल्यवृद्धि उच्च, घिउ तेल तरकारी र फलफुल सबैभन्दा महँगो। अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढे पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ। रुसी संसदीय चुनावमा युक्रेनले हस्तक्षेप गरेको पुटिनको आरोप। आणविक र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउनु पर्नेमा जोड। र 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।
5: नमस्ते दाई।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक आइपिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
8: अत्याधुनिक एआई प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
9: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
10: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
11: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
12: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
13: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
14: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
13: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
14: किन नहुनु, ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
13: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
14: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: रंग गाँव दे देश मेरो एवरेस्ट
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
1: घर रंगाउ खुशी बनाउ
2: उपहार जित्ने अवसर पाउ
1: बर्जर पेंस
3: हजुर अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ यति मात्र होइन म्याक्सवेलमा लेजर ब्रोसर क्यालेन्डर चेकबुक पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ
4: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि सम्पर्क नम्बर 081538055 र 98588964
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: डिस्को जान्नलाई
1: जा

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ,
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
2: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
4: म अर्जुन खटिकको साथमा
2: कार्यक्रम बाल प्रतिभा

नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ रेडियो कृष्णसार एफएम 94 MHz को प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा लिएर टेक्निसियन कक्षबाट मलाई बिनुजीले साथी दिँदै हुनुहुन्छ भने अनियरमा म अर्जुन उपस्थित भइसकेको छु भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 MHz को प्रस्तुति कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने कार्यक्रम बाल प्रतिभा हो र कार्यक्रम तपाईँ पश्चिम नेपालको क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 MHz अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.nyp हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 MHz को अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र भाइ बहिनीहरू, आज हामी शनिबारे विशेषमा छौँ। कार्यक्रम बाल प्रतिभा लिएर यहाँहरूको माझमा उपस्थित भइसकेका छौँ र तपाईँहरू कार्यक्रम बाल प्रतिभामा कल गर्न सक्नुहुन्छ। कल गर्नको लागि 0145-142 नम्बर खुल्ला छ भाइ बहिनीहरूको लागि। र यो कार्यक्रमको उद्देश्य भनेको तपाईँहरूमा रहेका प्रतिभाहरूको उजागर गर्नु, जतिसक्दो धेरै प्रतिभाहरू प्रस्फुटन गराउनु र तपाईँको प्रतिभाहरूलाई धेरैभन्दा धेरै श्रोताहरूमा पुर्याउनु रहेको छ। त्यो भएर यहाँहरूमा प्रतिभा छ र सुनाउन चाहनुहुन्छ भने कार्यक्रममा भाग लिन सक्नुहुन्छ। भाग लिनको लागि 0145-142 नम्बर खुल्ला छ।

नम्बरमा कल गर्नुहोला र कार्यक्रमको बारेमा जानकारी गराउनु पर्दा हामी कार्यक्रममा विभिन्न विषयवस्तुमा विषयवस्तुसँग सम्बन्धित भाइ बहिनीहरूको व्यावहारिक कुरा ज्ञानका कुराहरूसँग सम्बन्धित विषयवस्तुहरूमा हामी कुरा गर्नको लागि अतिथिहरूलाई लिएर आउने गर्छौँ भने कुनै कुनै श्रृङ्खलाहरूमा हामी भाइ बहिनीहरूलाई नै स्टुडियोसम्म निम्त्याएर उहाँहरूको प्रतिभा सुन्ने गर्छौँ भने कहिले हामी फोन कल मात्रै लिएर यहाँहरूको प्रतिभाहरू सुन्ने गर्छौँ। त्यसै क्रममा आज हामी फोन कल मात्रै लिनेछौँ। फोन कल गर्नको लागि 0415 1415 नम्बर खुल्ला नै छ, भाइ बहिनीहरूले फटाफट नम्बर डायल गर्नुहोला। र यो कार्यक्रम भाइ बहिनीहरूको लागि भन्न तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। 18 वर्ष क्रस नगरेका कक्षा 12 अध्ययनरत भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ, यानि कि 18 वर्ष क्रस नगरेका सानसाना भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ। त्यही भएर कल गर्नुहोस्। 0415 1415 यो नम्बर यहाँको लागि खुल्ला छ र मैले शुभारम्भमै जानकारी गराइसकेको छु। मलाई टेक्निसियन कक्षाबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भनी अनियरमा छु म कार्यक्रम प्रस्तोता अर्जुन। तपाईँ नम्बर डायल गर्दै गर्नु 0415 1415 यो नम्बर खुल्ला छ यहाँको लागि। हामी पनि कार्यक्रमको शुभारम्भ छोटो बालगीत प्रसाद गर्छौँ र यो बालगीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण सार एफएम छोडेर कतै नजानुहोस् है त।

0: यो छोटो गीत प्रसाद पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। र भाइ बहिनीहरू अब फटाफट नम्बर डायल गर्नु 0815-1122 यो नम्बर यहाँको लागि खुल्ला छ र यहाँहरूमा प्रतिभा छ, प्रतिभा सुनाउन चाहनुहुन्छ भने फटाफट नम्बर डायल गर्नु 0815-1122 यो नम्बर खुल्ला नै भइसकेको छ भाइ बहिनीहरूको लागि भनेर तयार पारेको कार्यक्रम बाल प्रतिभा हो, त्यही भएर कल गर्नुहोस्। र यति भाइ बहिनीहरू स्टुडियोसम्म आउन चाहनुहुन्छ, नेपालगञ्जको वरिपरि हुनुहुन्छ र म पनि स्टुडियोसम्मै गएर आफ्नो प्रतिभा सुनाउँछु भन्ने चाहनुहुन्छ र स्टुडियोसम्म आउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रतीक्षारत रहनुहोला, हामी कार्यक्रमको अन्त्यमा नम्बर छोड्नेछौँ। र यति भाइ बहिनीहरू हामी हाम्रो कार्यक्रमलाई भिडियोमै हेर्न चाहनुहुन्छ भने कार्यक्रम सकिसकेपछि हामी भिडियोमा अपलोड गर्नेछौँ। रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज छ भने रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको युट्युब च्यानल छ, दुवै ठाउँमा हामी भिडियो अपलोड गर्नेछौँ। कार्यक्रम जस्तो लाग्छ त्यस्तो लाग्छ प्रतिक्रियाको लागि भिडियोको कमेन्ट बक्समा गएर कमेन्ट छोड्नुहोला र त्यहाँ पनि हाम्रो कार्यक्रम हेर्न सक्नुहुन्छ भाइ बहिनीहरूले। त्यसै गरी यदि सलाह सुझाव दिन चाहनुहुन्छ, प्रत्यक्ष कलमै जोडिएर सलाह सुझाव एवं प्रतिक्रिया दिन चाहनुहुन्छ भने 0815-1122 नम्बर खुल्ला नै रहनेछ तपाईँहरूको लागि। कार्यक्रम सकिसकेपछि कुनै पनि सलाह सुझाव एवं प्रतिक्रिया छ र कार्यक्रम अझै कसरी उत्कृष्ट बनाउनुपर्छ, कार्यक्रमलाई अझै कसरी राम्रो गराउनुपर्छ भन्ने यदि सलाह सुझाव एवं प्रतिक्रिया छ भने यहाँहरूले कार्यक्रम सकिसकेपछि 0815-1122 नम्बरमा कल गरेर पनि हामीलाई सलाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुन्छ। र भाइ बहिनीहरू अहिलेको लागि भने फटाफट नम्बर डायल गर्नु 0815-1122। र आज शनिबार भाइ बहिनीहरू बिदाको दिन रहेको छ, पक्कै पनि सबैजना भाइ बहिनीहरू घरमै हुनुहुन्छ होला आज बिदा भएर। र नेपालगञ्जको मौसमको जानकारी गराउनु पर्दा चाहिँ अहिले गर्मी बढिरहेको छ भाइ बहिनीहरू, पानी नपरेको लगभग 15-20 दिन हुन लागिसक्यो र दिन प्रतिदिन गर्मी बढ्दै गइरहेको छ र अहिले त बाली नालीहरू पनि सुक्ने अवस्थामा पुगिसकेको छ पानी नपरेको भएर, त्यो अवस्था छ नेपालगञ्जको भाइ बहिनीहरू। र गर्मी चाहिँ निकै बढिरहेको छ, गर्मीबाट सबैजना बस्नुहोला, नेपालगञ्जमा रहनुभएका सम्पूर्ण श्रोता मित्रहरू सबैजना बस्नुहोला र गर्मीमा बाहिर ननिस्किनुहोला, बाहिर निस्किनै परे छाताको प्रयोग गर्नुहोला र चिसो पानीको पानी बोकेर हिँड्नुहोला र छाता लिएर हिँड्नु र सकेसम्म अति आवश्यक काम बाहेक बाहिर ननिस्किनुहोला, निस्किनै परे बिहान साँझ मात्र निस्किनुहोला, दिउँसोको समयमा ननिस्किनुहोला भन्न चाहन्छु भाइ बहिनीहरू एवं श्रोताहरू। र गर्मीबाट चाहिँ सबैजना बस्नुहोला। त्यसै गरी आज संविधान दिवस असोज 3 गते आज हामी संविधान दिवस मनाउँदैछौँ र पक्कै पनि आजकै दिनमा संविधान जारी भएको थियो नेपालमा र भाइ बहिनीहरू आज संविधान दिवस के कसरी मनाउँदै हुनुहुन्छ आउनुहोस् त्यो विषयमा पनि कुराकानी गरौँ हामी। र कुराकानी गर्नको लागि 0815-1122 नम्बर खुल्ला छ, फटाफट नम्बर डायल गर्नु 0815-1122 र हामी विभिन्न कुराकानी पनि गर्नेछौँ, यहाँको प्रतिभाहरू पनि सुन्नेछौँ। यदि यहाँहरूमा प्रतिभा छ र सुनाउन चाहनुहुन्छ भने कल गर्नुहोला हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा। र आज संविधान दिवस भनेर मैले जानकारी गराइसकेको नै छु भाइ बहिनीहरूलाई र भाइ बहिनीहरूलाई जानकारी पनि थियो असोजको 3 गते मनाइने संविधान दिवस आज परेको छ शनिबारको दिन। र भर्खरै हाम्रो बाल दिवस पनि गएको छ, भदौको 29 गते हामीले बाल दिवस मनाइसकेका छौँ र भाइ बहिनीहरूले कसरी मनाउनु भयो बाल दिवस यहाँको गाउँठाउँतिर, यहाँको विद्यालयतिर, यहाँको क्लास स्कुलतिर कस्तो भयो बाल दिवस, के कस्ता कार्यक्रमहरू गरेर मनाउनु भयो र भाइ बहिनीहरू कतिको कार्यक्रमहरूमा सहभागी हुनुभयो पक्कै पनि आउनुहोस् हामी कुराकानी गर्नेछौँ। र कुराकानी गर्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला नै छ भाइ बहिनीहरू। र बाल दिवस भनिसकेपछि पक्कै पनि एउटा बालबालिकाहरूको लागि एउटा दिवस मनाउने गरिन्छ भाइ बहिनीहरू र योमा चाहिँ अहिले हाम्रो समस्या के छ भने बाल दिवस अथवा कुनै दिवसको दिन मात्र दिवससँग सम्बन्धित विषयवस्तु वा दिवससँग सम्बन्धित कुराकानी गर्ने, नभए अरू दिन चाहिँ सो कुराकानी नगर्ने। जस्तै हाम्रो बाल दिवस छ भने बाल दिवसको दिन मात्र भाइ बहिनीहरूको अथवा बालबालिकाको हक अधिकारको लागि कुराकानी गर्ने, हक अधिकारको लागि लड्ने र हक अधिकारको लागि आवाज उठाउने कामहरू हुन्छ र बाल दिवस सकिसकेपछि त्यो विषयमा कसै पनि कोहीले पनि कुरा उठाउनु हुँदैन, त्यो विषयमा कसैको पनि ध्यान जाँदैन, त्यो भएर यो यस्ता दिवसहरूलाई एउटा दिवसको रूपमा मात्र समावेश नगरिकन आवश्यक परेको खण्डमा जुनसुकै बेला, जुनसुकै दिन, जुनसुकै समयमा पनि आवाज उठाउन, आफ्नो तर्फबाट पहल गर्न, प्रयास गर्न सक्नुपर्छ सबैजनाले, यसप्रति सबैजनाको ध्यान जानुपर्छ। र एउटा बाल दिवस या अन्य कुनै दिवस या पर्वहरू पऱ्यो भने, दिवसहरू पऱ्यो भने त्यो दिवसलाई दिवसको रूपमा मात्र समावेश नगरिकन सबैजनाले हर्ष उल्लासका साथ मनाउनुपर्छ र त्यसले के सन्देश दिन खोजिरहेको छ, किन मनाइरहेको छ भन्ने कुरामा सबैले बुझ्नुपर्छ र अझै कसरी मनाउनुपर्छ र हामीले यो दिवसको दिन मात्र दिवससँग सम्बन्धित कुराहरू नभइकन अन्य दिन पनि दिवससँग सम्बन्धित कुराहरू गर्नुपर्छ भन्ने कुरामा सबैजनाको ध्यान जानुपर्छ भाइ बहिनीहरू। यो त थियो सामान्य जानकारी भाइ बहिनीहरूको लागि र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0815-1122 यो नम्बर यहाँको लागि खुल्ला छ भाइ बहिनीहरू, कल गर्नुहोला। र तपाईँहरूकोतिर कस्तो छ, पानीहरू परिरहेको छ कि छैन? अहिले त बर्खाको मौसम छ र अबको केही दिनपछि अब मनसुन पनि बाहिरिनेछ नेपालबाट पनि, र मनसुन बाहिरिएपछि पक्कै पनि अलिकति भए पनि पानी पर्न कम हुनेछ। हुन त नेपालगञ्जमा उसै पनि पानी परिरहेको छैन, पानी पर्न कम नै छ भए पनि हो, तर तपाईँहरूको गाउँठाउँतिर पानी परिरहेको छ कि छैन आउनुहोस्, जानकारी गराउनुहोस् र कुराकानी गर्नुपर्छ। हामी सबैजना टेलिफोन नम्बरमा कल गर्नु 0184-15-122 यो नम्बर यहाँको लागि खुल्ला छ, भाइ बहिनीहरूको लागि भन्न तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। र अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कृष्ण 4 FM 94 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने कार्यक्रम बाल प्रतिभा हो। र तपाईँ हामीलाई पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण 4 FM 94 MHz मार्फत सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यमहरू www.radiokrishna4fm.com.jp, हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्ण 4 FM 94 MHz अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र भाइ बहिनीहरू, मैले जानकारी गराइसकेको छु हामी कार्यक्रम सकिसकेपछि भिडियो अपलोड गर्नेछौँ र भिडियो पनि हेर्नुहोला, र कस्तो लाग्छ त्यस सल्लाह सुझाव प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट छोड्नुहोला भाइ बहिनीहरू। र यदि स्टुडियोसम्मै आउन चाहनुहुन्छ, स्टुडियोमै गएर प्रतिभा सुनाउन चाहन्छु भन्ने लाग्छ र नेपालगञ्ज वरिपरि हुनुहुन्छ, आउन सक्नुहुन्छ आउन भ्याउनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सबै नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रतीक्षारत रहनुहोला भाइ बहिनीहरू। मैले जानकारी यहाँहरूलाई बारम्बार गराइरहेको छु र अहिलेको लागि कल गर्नुहोस् 0184-15-122 नम्बर यहाँको लागि खुल्ला नै छ भाइ बहिनीहरू। यहाँहरूमा प्रतिभा छ, गीत गजल मुक्तक चुटकिला शायरी र स्पिचहरू छ, सिङ्गिङहरू गर्नुहुन्छ, गीतहरू गाउनुहुन्छ भने पक्कै पनि कल गर्न सक्नुहुन्छ यहाँहरूले। र यहाँहरूले आफै पनि कुनै लेखहरू लेख्नुहुन्छ, यहाँहरूले रचना गर्नुहुन्छ गीत गजलहरू मुक्तकहरू र त्यसै गरी चुटकिलाहरू शायरीहरू छ भने पक्कै पनि कल गर्नुहोला। प्रतिभा भनिसकेपछि प्रतिभाकै लागि यहाँहरूले कल गर्न सक्नुहुन्छ, प्रतिभाकै लागि भनेर तयार पारेको कार्यक्रम हो र पक्कै पनि भाइ बहिनीहरूको लागि तयार पारेको कार्यक्रम हो र भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ 0184-15-122 नम्बरमा यदि प्रतिभा छ भने भाइ बहिनीहरूले। र त्यसै गरी प्रतिभा सबैजनाले देखाउनुपर्छ भाइ बहिनीहरू, त्यो भएर अवसर तपाईँहरूलाई छ, अवसरको सदुपयोग गर्नुहोस् र अवसर तपाईँहरूलाई छ, त्यो भएर फटाफट नम्बर डायल गर्नुहोस् 0184-15-122। र आज कल पक्कै पनि आइरहेको छैन, खासै नेटवर्कको समस्या हुन सक्छ, कल आइरहेको मैले इसारा पाइरहेको छु टेक्निसियन कक्षबाट, तर केही कारणवश केही समस्याले हामी यहाँहरूसँग कुराकानी गर्न पाइरहेका छैनौँ। पक्कै पनि प्रयास जारी राख्नुहोस्, प्रयास गर्नुहोस्, यहाँको प्रयास सफल हुनेछ, प्रयास जारी राख्नुभयो भने, र एउटा आश गर्नुहोस्, आश गर्नुभयो भने पक्कै पनि यहाँहरूको आशा निराशामा परिणत हुने छैन, आशा सफल हुनेछ, त्यही भएर आश गर्नुहोस्, प्रयास गर्नुहोस्, प्रयास पक्कै पनि सफल हुन्छ। र नम्बर डायल गर्नुहोस् 0184-15-122। र भाइ बहिनीहरू, मैले जानकारी गराइसकेको छु आज शनिबारको दिन, सो सबैजनालाई जानकारी नै छ। र अर्को कुरा म के कुराकानी गर्न चाहन्छु भने भाइ बहिनीहरूको लागि, हाम्रो अहिले शनिबार आइतबार दुई दिन बिदा हुने गर्छ, सार्वजनिक बिदा, र त्यसै गरी अन्य पनि हप्तामा कुनै पनि बिदाहरू पऱ्यो भने अझै बिदा बढ्ने गर्छ। यसले गर्दा हाम्रो पढाइहरूमा र अन्य पनि सरकारी सेवाहरूमा अन्य पनि गतिविधिहरूमा असर पुगिरहेको छ बिदा धेरै भएको भएर, र अहिले त्यस्तो कारण पनि केही छैन आइतबार बिदा दिनुपर्ने, त्यो भएर यसप्रति चाहिँ सरकारको ध्यान जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ भाइ बहिनीहरू, र यसप्रति तपाईँहरूलाई पनि त्यस्तै लाग्छ र यसप्रति तपाईँहरू पनि समावेश हुन चाहनुहुन्छ र यसप्रति तपाईँहरू पनि आवाज उठाउन चाहनुहुन्छ भने पक्कै पनि आफ्नो तर्फबाट आवाज उठाउनु होला। पक्कै पनि आइतबार बिदा हुनु भनेको अहिलेको लागि नराम्रो नै हो भाइ बहिनीहरू, किनकि त्यस्तो कुनै पनि आवश्यक छैन, त्यस्तो कुनै पनि आवश्यकता छैन बिदा गराउनु नै पर्ने। योभन्दा अगाडि चाहिँ थियो होला, पेट्रोल डिजेल मट्टितेल र ग्यासहरूको महँगी बढेको भएर पक्कै पनि त्यही उद्देश्यले सरकारले बिदा गराएको भन्ने चाहिँ हामी मान्न सक्छौँ, त्यो भएर अहिले त्यस्तो कुनै पनि आवश्यकता छैन, त्यो भएर आइतबारको बिदा चाहिँ खारेज गर्नुपर्छ जस्तो लाग्छ भाइ बहिनीहरू। र यो बिदा खारेज गऱ्यो भने पक्कै पनि हाम्रो नियमित पठन पाठन र अन्य पनि सरकारी सेवाहरू लिनमा सहज हुनेछ, र सरकारी सेवाहरू भन्दै गर्दा स्वास्थ्य क्षेत्रमा भयो र शैक्षिक क्षेत्रमा भयो लगायत अन्य क्षेत्रहरूमा सेवा लिनमा सहज हुनेछ भाइ बहिनीहरू लगायत अन्य श्रोताहरूलाई, त्यो भएर यसप्रति सरकारको ध्यान जाओस् र आइतबार जुन बिदा दिने नियम छ यो नियमलाई चाँडैभन्दा चाँडै खारेज गरोस् भन्ने लाग्छ हामीलाई चाहिँ। र भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नु 0184-15-122 नम्बर यहाँको लागि खुल्ला छ। अब भने हामी छोटो व्यापारिक विश्रामतर्फ नै जान्छौँ, र छोटो व्यापारिक विश्राम र बालगी सुनिसकेपछि पुनः आउनेछौँ। तपाईँ नम्बर डायल गर्नु 0184-15-122 नम्बर यहाँको लागि खुल्ला छ, प्रयास जारी राख्नुहोस्, कल गर्दै गर्नु 0184-15-122। हामी पनि छोटो व्यापारिक विश्राममा जान्छौँ, छोटो व्यापारिक विश्राम र बालगी सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण 4 FM छोडेर कतै नजानु होला है त।
1: बीर डेंटल
2: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
3: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
5: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
6: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
5: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
6: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
5: कस्तो खबर?
6: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टर्नल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
5: ए, साँच्चै?
6: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: ए, त्यो त झन् राम्रो
6: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
5: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
6: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
5: यो त पुरा प्याकेज जस्तै भयो नि।
6: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
5: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगंज। फोन नम्बर 081-531-860 र 081-531-861।
6: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टिमोट काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
3: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगंजमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, NMC 19393, BDS दिल्ली, FAGC मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
1: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
10: सिङ्गापुर होलसेल,
11: नेपालगञ्ज सेतु बिक चोक,
5: सिङ्गापुर होलसेल,
11: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
5: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
12: आजै रोजो है,
11: मन पर्यो त पर्यो पर्यो।
10: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
11: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
13: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
14: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
15: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
15: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै NICU, PICU, ICU, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
15: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
15: सम्पर्क नम्बर 081535-717।
5: खुसीको खबर:
15: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
15: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
16: रंग बहार रंग बहार
17: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
16: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
17: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
16: बर्जर पेन्स।
18: यो कृष्णसार एफएम
19: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
20: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ।
21: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकास चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकास चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजो है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
6: मलाई गीत गाउन आउँछ,
7: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
8: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
6: ए हो र दिदी।
7: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तुता
9: म अर्जुन खटिकको साथमा
7: कार्यक्रम बाल प्रतिभा।

0: हाँ, यो छोटो गीत पश्चात पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभामा मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भने म निर्मा कार्यक्रम प्रस्तुता अर्जुन उपस्थित भइसकेको छु यहाँहरूको माझमा कार्यक्रम बाल प्रतिभा लिएर। र भाइ बहिनीहरू अब फटाफट नम्बर डायल गर्नुहोस् 0815-1522 यो नम्बर यहाँको लागि खुल्ला छ र यो नम्बरमा कल गरेर यहाँहरूले प्रतिभा सुनाउन सक्नुहुन्छ। प्रतिभाको लागि कल गर्न सक्नुहुन्छ 0815-1522 यो नम्बर यहाँको लागि खुल्ला छ र यहाँहरूमा प्रतिभा छ गीत गजल मुक्तक चुटकिला शायरी कविता र त्यसै गरी स्पिचहरू पनि दिनुहुन्छ भने कल गर्न सक्नुहुन्छ लगायत अन्य पनि कुनै कलाहरू छ क्यारिकेचरहरू गर्नुहुन्छ भनी पनि कल गर्न सक्नुहुन्छ 0815-1522 यानि कि कला भनिसकेपछि कुनै पनि कला छ यहाँहरूमा भने कल गर्न सक्नुहुन्छ प्रतिभा छ भने 0815-1522 नम्बरमा। र भाइ बहिनीहरू तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज त्यसै गरी अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र भाइ बहिनीहरू हामी कार्यक्रम सकिसकेपछि कार्यक्रमलाई भिडियोमा अपलोड गर्नेछौँ र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको आफ्नै अफिसियल फेसबुक पेज छ सोही पेज र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको युट्युब च्यानल छ सोही च्यानलमा हामी भिडियो अपलोड गर्नेछौँ। कार्यक्रम जस्तो लाग्छ त्यस्तो लाग्छ प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट छोड्नुहोला र यहाँहरूको कमेन्टलाई हामी मनन गर्दै यहाँहरूको कमेन्टलाई स्वीकार्दै हामी कार्यक्रमलाई अझै उत्कृष्ट बनाउनेछौँ अझै अगाडि लग्नमा सहज हुनेछ र पक्कै पनि मद्दत मिल्नेछ हामीलाई। त्यसै गरी यदि यहाँहरूले प्रत्यक्ष कलमै पनि यहाँहरूले सलाह सुझाव एवं प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम सकिसकेपछि हाम्रो स्टुडियोकै टेलिफोन नम्बर 0815-1522 नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यस्तै सलाह सुझाव एवं प्रतिक्रियाको लागि कमेन्ट यानि कि कमेन्ट पनि गर्न सक्नुहुन्छ सलाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुन्छ कल गर्नुहोला कार्यक्रम सकिसकेपछि र पक्कै पनि यहाँको सलाह सुझाव एवं प्रतिक्रियालाई मनन गर्दै यहाँको सलाह सुझाव एवं प्रतिक्रियालाई स्थान दिँदै हामी कार्यक्रमलाई उत्कृष्ट बनाउनेछौँ र पक्कै पनि यहाँहरूको सलाह सुझाव एवं प्रतिक्रियाको हामीलाई खाँचो छ आवश्यक छ र पक्कै पनि सलाह सुझाव एवं प्रतिक्रिया दिनुहुनेछ भन्ने पूर्ण आशा पनि छ भाइ बहिनीहरू र सलाह सुझाव एवं प्रतिक्रिया दिनुहोला भाइ बहिनीहरूले। त्यसै गरी नेपालगञ्जको वरिपरि रहनुभएको छ नेपालगञ्जमा रहनुभएको भाइ बहिनीहरू हुनुहुन्छ स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ र स्टुडियोसम्मै गएर प्रतिभा सुनाउन मन छ म पनि स्टुडियोसम्म गएर प्रतिभा सुनाउँछु जस्तो लाग्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ छोडिएको नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रतीक्षारत रहनुहोला भाइ बहिनीहरू र अहिलेको लागि भने फटाफट नम्बर डायल गर्नुहोस् 0815-1522 र एउटा महत्त्वपूर्ण जानकारी तपाईँहरूले कल नगर्नु भएको खण्डमा हामीहरूलाई विशेष जानकारीहरू नै गराउने गर्छौँ जानकारीहरू नै गराउनेछौँ यहाँहरूसँग यहाँहरूलाई आवश्यक पर्ने कुराहरू जानकारी गराउनेछौँ। त्यसै क्रममा जानकारी नै गराउनु पर्दा आज हामीले जन्माष्टमी त मनाउने गर्छौँ पक्कै पनि सबैजनाले कृष्ण जन्माष्टमी मनाउनुहुन्छ र पक्कै पनि सबैजनाले हर्ष उल्लासका साथ यो पर्व मनाउनुहुन्छ र सबैजना व्रत बस्नुहुन्छ र एकदम हर्ष उल्लासका साथ सबैजना जन्माष्टमी मनाउने गर्नुहुन्छ। तर जन्माष्टमी साथसाथ हाम्रो राधा अष्टमी पनि छ र पक्कै पनि आजको दिन परेको छ 2083 साल असोज 3 गते शनिबारका दिन परेको छ र पक्कै पनि यसको चाहिँ चहलपहल हामीले खासै देखिरहेका छैनौँ खासै देख्ने गरेका छैनौँ र यो पर्व चाहिँ खासै कमै श्रोताहरूले मनाउने गर्नुहुन्छ र पक्कै पनि श्रोताहरू एवं भाइ बहिनीहरूले सोच्नुपर्ने कुरा के हो भनेपछि पक्कै पनि राधाको निर्देशन पालना गरेर नै हाम्रो श्रीकृष्णजी चल्नुहुन्छ र उहाँको निर्देशन पालना गरेर नै आफ्नो अगाडिका कदमहरू चाल्नुहुन्छ त्यो भएर मेन त राधाजी नै भन्दैन तर पनि दुवैजना हाम्रो लागि उत्तिकै महत्त्वपूर्ण हुनुहुन्छ र जसरी हामीले जन्माष्टमी मनाउने गर्छौँ त्यसै गरी हामीले राधा अष्टमी पनि मनाउनु पर्छ जस्तो लाग्छ भाइ बहिनीहरू र पक्कै पनि राधाकै निर्देशन पालना गरेर कृष्णजी आफ्नो अगाडिका कदमहरू काम कारवाहीहरू या कुनै पनि गतिविधिहरू गर्नुहुन्छ भने पक्कै पनि मेन राधाजी नै हुनुहुन्छ त्यो भएर हामीले मेन यो त्यो नभनिकन सबै पर्वहरूलाई उत्तिकै स्थान दिनुपर्छ त्यो भएर हाम्रो गाउँघरतिर मात्र नभइकन हामीले कमै यसको चहलपहल देखिरहेका छौँ राधा अष्टमीको त्यो भएर पक्कै पनि सबैजनाले मनाउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। कोही भाइ बहिनीहरू फोन कलमा उपस्थित हुनुभएको जस्तो मैले सारा पाइरहेको छु टेक्निसियन कक्षबाट म ढिला नगरिकन उहाँहरूलाई स्वागत गर्नेछु। हजुर नमस्ते।
1: हेलो अर्जुनजी नमस्कार।
0: हजुर नमस्कार यहाँको शुभ नाम?
1: हाम्रो नाम त शिवकुमार पाठक हो तर हजुरले भन्नुहुन्थ्यो कि हप्ताको 2 दिन बिदा हुन्छ आइतबारको बिदा खारिज भए होस् भने राम्रो हुन्छ त तर त्यसो आवाज नपुर्याउनु होला किनभने हामीहरूको त घाटा हुन्छ सर।
0: हजुर भन्नुहोस् भन्नुहोस्, तपाईँले आवाज आफ्नो कुरा राख्नुहोस् पहिला पुरै, अनि म बोल्नेछु।
1: यही कारणले गर्दा
0: जस्तै
1: आइतबारको बिदा खारेज गर्न नभन्नु होला सर।
0: जस्तै के घाटा हुन्छ र यहाँलाई आइतबारको बिदा खारेज भएमा? तपाईँले मात्रै घाटा भएर त हुँदैन होला, किनकि अब तपाईँ त सबैजना सामान्य नागरिक नै हुन् त, भएर तपाईँलाई मात्रै घाटा भएर हुँदैन, तपाईँ जस्तो अन्य कतिलाई घाटा भइरहेको होला आइतबार बिदा नै भएर।
1: र के छ अब जस्तै हप्ता दुई दिन बिदा चाहिन्छ नि, बिदा हुन्छ तनि राम्रै हुन्छ, दिन पनि राम्रो कट्छ। अब जस्तै एक हप्तामा शनिबार बिदा एउटा हुन्थ्यो त एउटामा तनि समस्यै हुन्थ्यो त्यो।
0: ठिक छ, यदि तपाईँलाई हाम्रो कार्यक्रममा हाम्रो कुराहरू मन परेको थिएन भने तपाईँ अन्य उमेर समूहको हुनुभएको भएर हामी तपाईँसँग कुराकानी गर्न असमर्थ हुनेछौँ। तपाईँलाई यति सल्लाह सुझाव प्रतिक्रिया थियो र कुनै पनि तर्क कुतर्क थियो भने कार्यक्रम सकिसकेपछि कल गर्न सक्नुहुन्थ्यो। खुसी लाग्यो कल गर्नुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हुन्छ हुन्छ हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो शिवकुमार पाठक, र पक्कै पनि हाम्रो भनाइमा समर्थ हुँदै कल गर्नुभएको थियो। र पक्कै पनि यस्तो तर्क कुतर्क छ, कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया छ भने मैले बारम्बार जानकारी गराइरहेको छु। अन्य श्रोताहरूले कार्यक्रम सकिसकेपछि सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला, प्रत्यक्ष कलमै जोडेर दिन चाहनुहुन्छ भने पनि दिन सक्नुहुन्छ भने कमेन्ट बक्समा गएर, भिडियोको कमेन्ट बक्समा गएर कमेन्ट पनि छोड्न सक्नुहुन्छ। तर कार्यक्रम चलिरहेको बेला पक्कै पनि यहाँहरूले कल नगर्नुहोला, अन्य उमेर समूहका श्रोताहरूले यहाँहरूसँग कुराकानी गर्न हामी असमर्थ हुनेछौँ। र पक्कै पनि कार्यक्रमको नाम बाल प्रतिभा हो, र बाल प्रतिभा भइसकेपछि बालबालिकाहरूलाई नै हामीले स्थान दिनेछौँ र बालबालिकाहरूकै प्रतिभाहरूलाई नै जोड दिनेछौँ। त्यो भएर सक्नुहुन्छ भने अन्य उमेरसम्मको श्रोताहरूले कल नगर्नु होला, कल गर्नुभएको खण्डमा यहाँहरूसँग हामी कुरा गर्नमा असमर्थ हुनेछौँ र त्यसको लागि क्षमा प्राप्ति चाहन्छौँ। र यदि तपाईँहरूले अन्य उमेर समूहको कार्यक्रमहरू चाहनुहुन्छ, अन्य उमेर समूहको पनि प्रोग्रामहरू आइदियो हुन्छ जस्तो लाग्छ भने पक्कै पनि सल्लाह सुझाव दिनुहोला, आफ्नो भनाइहरू राख्नुहोला। यहाँको भनाइहरू मनन गर्दै हामी अन्य अन्य कार्यक्रमहरू पनि लिएर आउनेछौँ, जोड्नेछौँ, अन्य श्रोताहरूलाई पनि कार्यक्रमहरूमा जोड्नेछौँ र अन्य श्रोताहरूको लागि पनि प्रोग्रामहरू लिएर आउनेछौँ। त्यसको लागि यहाँहरूले सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला, तर बाल प्रतिभामा बालबालिकाहरूको लागि मात्र हो, त्यो भएर भाइ बहिनीहरूले मात्र कल गर्नुहोला भन्न चाहन्छु। र अहिलेको लागि भाइ बहिनीहरू चाहिँ कल गर्न सक्नुहुन्छ, 81-4-122 नम्बरको लागि खुल्ला छ भाइ बहिनीहरूको लागि नै। र मैले जानकारी गराइरहेको थिएँ राधाअष्टमी, भाइ बहिनीहरू राधाअष्टमी पक्कै पनि कमै मनाउने गरिन्छ, हामी चाहिँ कलै कमै यसको बारेमा हल्लीचल्ली सुन्ने गर्छौँ र यसको कमै मात्रामा यसको चहल पहल देखिने गर्छौँ। त्यो भएर पक्कै पनि सबैजनाले मनाउनु पर्छ, हर्ष उल्लासका साथ, उमङ्गका साथ मनाउनु पर्छ। र अब दसैँ पनि नजिक आइसकेको छ भाइ बहिनीहरू, लगभग 20-25 दिन बाँकी छ दसैँ तिहार घटस्थापना दसैँ आउन। र पक्कै पनि तपाईँहरूको गाउँघरतिर कस्तो छ दसैँ तिहारको चहल पहल, के कस्तो छ तयारी र कतिको रमाइलो हुँदैछ? अझै त धेरै दिन छँदै पनि अहिलेको जमानामा पक्कै पनि दसैँ तिहार अथवा तिजहरू नआउनुभन्दा 10-15 दिन 20 दिन अगाडि नै त्यसको होहल्ला हुने, रमाइलोहरू गर्ने प्रवृत्ति छ। त्यो भएर पक्कै पनि रमाइलो त भइरहेको होला नै यहाँहरूको गाउँघरतिर पनि। कस्तो छ पक्कै पनि जोडिनुहोस् 81-4-122 नम्बरमा, र आफ्नो गाउँघरतिरको तयारी र के छ दसैँ तिहारको माहौलहरू पक्कै पनि जानकारी गराउन सक्नुहुन्छ र आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ, त्यसको लागि कल गर्नुहोस्। र भाइ बहिनीहरू यस्तै गरी हामी तपाईँलाई विभिन्न जानकारीहरू लिएर आउने गर्छौँ यदि तपाईँहरूको कल नआएको खण्डमा। यसै क्रममा हामी राधा अष्टमीको बारेमा पनि जानकारी गरायौँ, र हामीले यहाँहरूलाई योभन्दा अगाडि संविधान दिवसको बारेमा पनि जानकारी गरायौँ र गर्मीबाट कसरी बच्नुपर्छ भन्ने कुरामा पनि जानकारी गरायौँ। यस्तै जानकारीहरू तपाईँहरूको व्यावहारिक कुराहरूमा र तपाईँहरूको दैनिक कुराहरूको जानकारी हामी गराउने गर्छौँ। र अहिले बर्खाको महिना छ भाइ बहिनीहरू, र बर्खाको महिनामा पक्कै पनि अब पानी जता धेरै परिरहेको छ त्यो ठाउँतिर चाहिँ अब सर्पहरू अन्य विषालु किराहरू पक्कै पनि बाहिर निस्किने गर्छन् भाइ बहिनीहरू श्रोताहरू। त्यो भएर रातिको समयमा निस्कँदाखेरि पक्कै पनि लामो बाहुलाको कपडा लगाउने र लट्ठीको प्रयोग गर्ने, टर्च लाइट लिएर साथमा हिँड्नुपर्छ बाहिर निस्किँदाखेरि, र त्यो चाहिँ सबैजनाले ख्याल गर्नुहोला। बर्खाको महिनामा पक्कै पनि बाहिर निस्किँदाखेरि रातिको समयमा आफ्नो सबैजनाले सुरक्षा गर्नुहोला, र बाहिर निस्किँदाखेरि टर्च लाइट लट्ठीको प्रयोग गरेर, लामो बाहुलाको कपडा लगाएर, र सकिन्छ भने जुत्ता मोजाको प्रयोग गरेर मात्र निस्किनुहोला बाहिर, र विषालु किरा र सर्पहरूबाट बस्नुहोला भाइ बहिनीहरू र श्रोताहरू। यो जानकारी यहाँहरूलाई मैले गराउन चाहन्छु। र पक्कै पनि आफ्नो घर वरिपरि सफा राख्नुहोला, झाडीहरू उम्रिन नदिनुहोला, घाँसहरू उम्रिन नदिनुहोला, र पक्कै पानी पनि जम्न नदिनुहोला। र पानीले गर्दा पानी जमिएको खण्डमा पानीले डेङ्गी रोग पनि लाग्ने गर्छ, सर्न सक्छ, त्यसको जोखिम पनि हुने गर्छ। त्यो भएर पानी पनि जम्न नदिनुहोला। र यति पानी जमेको छ भने पानीलाई फाल्नु होला, पानीलाई नष्ट गर्नु होला। र यति तपाईँहरूले पनि आफ्नो घरको वरिपरि लामखुट्टेको लार्भाहरू देखिरहनु भएको छ, लामखुट्टेहरू देख्नु भइरहेको छ भने पक्कै पनि उनीहरूलाई नष्ट गर्नु होला। र लामखुट्टे नष्ट गर्नुभयो भने, लामखुट्टेको लार्भाहरू नष्ट गर्नुभयो भने, पानी जम्न दिनु भएन भने हामी डेङ्गी रोगबाट पनि बच्नेछौँ र डेङ्गीबाट बच्नेछौँ। त्यही भएर पक्कै पनि यहाँहरूले डेङ्गीबाट बच्नको लागि पनि आफूलाई पाएको पर्ने उपायहरू उपाय अप्नाएर पक्कै पनि डेङ्गीबाट बच्नु होला, बच्नु हुनेछ भन्ने आशा छ भाइ बहिनीहरू। र फटाफट नम्बर डायल गर्नु 4-5-1-0-5। आज भाइ बहिनीको कल कमै मात्रामा आइरहेको छ र कल आए पनि हामी कुराकानी विशेष गरी गर्न सकिरहेका छैनौँ नेटवर्कको समस्या भएको भएर। त्यो भएर प्रतिभा सुन्न पाइरहेका छैनौँ आज हामी, र यसको क्रममा अब म आफ्नै प्रतिभा यहाँहरूलाई सुनाउनेछु भाइ बहिनीहरू। तपाईँहरू भने फटाफट नम्बर डायल गर्नु 4-5-1-0-5। र यहाँहरूले कल गर्नुभयो, कल कुराकानी गर्न सफल भयो भने हामी पक्कै पनि यहाँहरूको प्रतिभा सुन्नेछौँ। प्रयास चाहिँ जारी राख्नुहोस् आफ्नो 4-5-1-0-5 नम्बरमा कल गरेर। त्यो भएर अब तपाईँहरू प्रयास गर्दै गर्नुहोस् 4-5-1-0-5 नम्बरमा, म पनि आफ्नै प्रतिभा सुनाउनेछु कस्तो लाग्छ। त्यसै सलाह सुझाव प्रतिक्रियाको लागि आफ्नो सलाह सुझाव प्रतिक्रिया दिन चाहिँ नछोड्नु होला है त भाइ बहिनीहरू। ओके, अहिलेको क्रममा मेरो प्रतिभा कस्तो लाग्छ त्यो चाहिँ जब प्रतिक्रिया दिनुहोला। हस् ओके, रेडी 1-2-3 गो। थाहा छैन के हो यो भावना अनौठो,

कुरा भन्न सक्थे र एक्लै बसेर मुस्कुराउनु हो माया, तिमलाई हेरेर रमाउनु हो माया, बरालिने मन त हो। यादले जीवन स

तिम्रै रहरमा भन कहाँ जाउँ म, बसौँ कि तिम्रै मनको भरमा सबै भावना राखेर। भावनाहरू त उडी जान्छ तिमलाई हेरेर,

0: हयाद ले जीवन सजाउनु हो माया। हस् ओके, भाइ बहिनीहरू कस्तो लाग्छ त्यस्तै सल्लाह सुझावमा प्रतिक्रिया दिनुहोला, र पक्कै पनि सल्लाह सुझावमा प्रतिक्रिया दिनुहुनेछ भन्ने पूर्ण आशा छ भाइ बहिनीहरू। र यो छोटो प्रयास यहाँहरूको लागि थियो, भाइ बहिनीहरूको लागि रमाइलो गर्नको लागि। र यस्तै गरी तपाईँहरूमा पनि प्रतिभा छ भने पक्कै पनि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0144-1122 नम्बरमा फटाफट नम्बर डायल गरेर कल गर्न सक्नुहुन्छ र आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ भाइ बहिनीहरूले। र भाइ बहिनीहरू, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कृष्ण चार एफएम 94 MHz को प्रस्तुति कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने कार्यक्रम बाल प्रतिभा हो। र कार्यक्रममा भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ, भाइ बहिनीको लागि तयार पारेको कार्यक्रम बाल प्रतिभा हो र यहाँको प्रतिभा हामी सुन्नेछौँ भाइ बहिनीहरूको। र तपाईँ हामीलाई पश्चिम नेपालको क्षेत्रहरूमा रेडियो कृष्ण चार एफएम 94 MHz त्यसै गरी अनलाइनका माध्यमहरू www.radiokrishnacharfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्ण चार एफएम 94 MHz को अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकैको नाम बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र भाइ बहिनीहरू, हामी कार्यक्रम सकिसकेपछि भिडियो अपलोड गर्नेछौँ र भिडियो पनि हेर्न सक्नुहुन्छ रेडियो कृष्ण चार एफएम 94 MHz को फेसबुक पेज र रेडियो कृष्ण चार एफएम 94 MHz को युट्युब च्यानलमा गएर भिडियो हेर्न सक्नुहुन्छ। कार्यक्रम सकिसकेपछि हामी भिडियो अपलोड गर्नेछौँ र जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट पनि छोड्न सक्नुहुन्छ भने कार्यक्रम सकिसकेपछि 0144-1122 नम्बरमा पनि कल गरेर आफ्नो सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुन्छ। र भाइ बहिनीहरू, यदि तपाईँ स्टुडियोसम्म आउन चाहनुहुन्छ र स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने कार्यक्रम सकिसकेपछि हामी कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रतीक्षारत रहनुहोला भन्न चाहन्छु। भन्दै अब हामी छोटो व्यापारिक विश्राममा जान्छौँ होला र छोटो व्यापारिक विश्राम र बालगीत सुनिसकेपछि पुनः आउनेछौँ। तपाईँ पनि नम्बर डायल गर्नुहोस्, 0144-1122 नम्बर यहाँको लागि खुल्ला छ, फटाफट नम्बर डायल गर्नुहोला 0144-1122 र नम्बर डायल गर्नुभयो, कल गर्नुभयो भने पक्कै पनि यहाँहरूसँग कुराकानी हुनेछ र यहाँहरूको प्रतिभा हामी सुन्ने नै छौँ भाइ बहिनीहरू। नम्बर डायल गर्दै गर्नु 0144-1122। हामी पनि छोटो व्यापारिक विश्राममा जान्छौँ, छोटो व्यापारिक विश्राम र बाल गीत सुनिसकेपछि पुनः हुनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण चार एफएम छोडेर कतै नजानुहोला है त भाइ बहिनीहरू।
1: श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: नमस्ते दाई।
3: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
2: विदेश नाटक दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
3: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
6: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
6: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
6: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50% विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
8: ओहो दाइ, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बीएससी सिलाई मेसिन सप्लाई छँदैछ नि।
7: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
8: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
9: बीएससी सिलाई मेसिन सप्लायर्स घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका दुई नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98481238318, 98224-1472 र 98224-5478।
10: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
11: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
12: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल 1040 र 65 भन्दा बढी HD च्यानल भएको

0: दात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बंगारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
1: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363390।
2: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
0: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोस कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
0: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
4: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
5: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
4: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
5: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
4: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
5: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
4: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
5: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्सले।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ,
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
2: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
4: म अर्जुन खटिकको साथमा
2: कार्यक्रम बाल प्रतिभा।

यो छोटो व्यापारिक विश्राम र बालगीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। र कार्यक्रम बाल प्रतिभामा मलाई टेक्निसियन कक्षबाट साथी दिदी हुनुहुन्छ बिनुजीले भनी म अनिरमा छु तपाईँको कार्यक्रम सहयात्री अर्जुन। र भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नु 0184-15-122 नम्बर यहाँको लागि खुल्ला छ र प्रतिभा छ भने पक्कै पनि सुनाउन सक्नुहुन्छ। र हामी अहिले रेडियो कृष्णसार एफएम 94 MHz स्टुडियोबाट बोलिरहेका छौँ, नेपालगञ्जको बेलासपुरस्थित रेडियो कृष्णसार एफएमको स्टुडियोबाट बोलिरहेका छौँ। र यो कार्यक्रम तपाईँ पछि नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 MHz मार्फत सुन्न सक्नुहुन्छ भने अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.rzp हाम्रो पात्रएफ नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 MHz अफिसियल फेसबुक पेज मार्फत गाउँघर र संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र भाइ बहिनीहरू तपाईँ हाम्रो स्टुडियोसम्म आउन चाहनुहुन्छ भने मैले भनिरहेको छु कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सबै नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रतीक्षारत रहनुहोला। र अहिले भने फटाफट नम्बर डायल गर्नुहोस् 0184-15-122 नम्बर यहाँको लागि खुल्ला छ र तपाईँ कल गर्दै गर्नुहोस्, म प्रतिभा नै सुनाउनेछु भाइ बहिनीहरू, कल खासै आइरहेको छैन र पक्कै पनि बाल प्रतिभा भनिसकेपछि प्रतिभा नै धेरै राख्दा राम्रो हुन्छ भन्ने हो, पक्कै पनि यहाँहरूलाई खल्लो महसुस नहोस् कार्यक्रम सुन्दाखेरि, त्यो भएर हामी प्रतिभा नै सुनाउनेछौँ। तपाईँ प्रतिभा सुन्नुहोस् र कार्यक्रम जस्तो लाग्छ त्यसलाई तपाईँ प्रतिक्रिया दिनुहोला र मेरो प्रतिभा कस्तो लाग्छ प्रतिभालाई पनि कमेन्टमेन्ट गर्नुहोला कस्तो लाग्छ त्यो त्यस्तो लाग्छ प्रतिक्रियाको लागि भन्दै अब म प्रतिभा सुनाउँछु, सुन्नुहोस् है त अहिलेको लागि मेरो यो प्रतिभा यस्तो छ।

0: हस् यो प्रतिभा यहाँहरूको लागि थियो भाइ बहिनीहरू, र पक्कै पनि राम्रो मान्नुभयो होला भन्ने पूर्ण आशा छ। र राम्रो नराम्रो भन्ने कुरा यस्तै हो, छोटो प्रयास थियो यहाँहरूको लागि भाइ बहिनीहरूलाई खल्लो महसुस नहोस् भनेर। र पक्कै पनि जस्तो छ त्यस्तै छ लाग्छ, एउटा प्रतिक्रिया चाहिँ दिनुहोला ताकि नराम्रो छ र नराम्रो छ भने आगामी दिनमा सुधार्ने मौका मिलोस् मलाई। त्यो भएर जस्तो छ जस्तो लागेको छ त्यस्तै सल्लाह सबै मेरो प्रतिक्रिया जस्तो लागेको छ र त्यस्तै सल्लाह सबै मेरो प्रतिक्रिया दिनुहोला भाइ बहिनीहरूले। र त्यसै गरी कार्यक्रम सम्बन्धी पनि सल्लाह सुझाव दिनुहोला भाइ बहिनीहरू। र अब पनि हामी यहाँको कलनाको खण्डमा हामी विभिन्न जानकारीहरू नै गराउनेछौँ, प्रतिभाहरू पनि सुनाइरहेका छौँ, र प्रतिभा सँगसँगै हामी विभिन्न टपिकहरूमा यहाँहरूलाई जानकारी पनि गराउनेछौँ भाइ बहिनीहरूलाई। यहाँहरूलाई व्यावहारिक कुराहरू र ज्ञान सम्बन्धित कुराहरू, यहाँको दैनिक कुराहरूसँग सम्बन्धित टपिकमा यहाँहरूसँग यहाँहरूलाई जानकारी गराउनेछौँ हामी भाइ बहिनीहरू। र पक्कै पनि अलिक कुरामा छोटो जानकारी यहाँहरूलाई गराउन चाहन्छु, पक्कै पनि यहाँहरूको लागि आवश्यक पर्ने कुरा नै हुनसक्छ जस्तो लाग्छ मलाई। र त्यो पक्कै पनि यहाँहरूले मनन गर्नुहोला कस्तो छ भन्ने कुरा जानकारी गराउनु पर्दा मैले सामाजिक सञ्जालको बारेमा छोटो आफ्नो भनाइहरू राख्न चाहन्छु। सामाजिक सञ्जाल पक्कै पनि हामीले जस्तरी युज गर्छौँ त्यस्तै हामीमा त्यो प्रस्तुत हुन्छ भन्नाले, कार्यक्रम सामाजिक सञ्जाललाई हामीले जसरी प्रयोग गर्छौँ त्यसै गरी त्यसले हामीमा आफ्नो उपस्थिति जनाउँछ। हामीले नराम्रोसँग युज गऱ्यौँ, नराम्रोसँग चलायौँ भने नराम्रो नै हो, र राम्रोसँग युज गऱ्यौँ, राम्रोसँग चलायौँ, सदुपयोग गरेर चलायौँ भने राम्रो नै हो। त्यो भएर अहिलेको अवस्थामा के छ भने सानसाना भाइ बहिनीहरू, 4-5 वर्ष 6 वर्षका भाइ बहिनीहरूले नै हात हातमा मोबाइल बोकेर हिँडिराख्नु भएको, हात हातमा मोबाइल बोकेर चलाउने गरिराख्नु भएको देखिने गर्छौँ, हामीले देख्ने सुन्ने गर्छौँ। त्यो भएर यो पक्कै पनि एउटा नराम्रो पक्ष हो भाइ बहिनीहरू, सानै उमेरमा फोन चलाउनु नराम्रो नै हो। र पक्कै पनि यति राम्रोको लागि चलाउँदै हुनुहुन्छ, आफ्नो पढाइ सम्बन्धी कुराहरू हेर्दै हुनुहुन्छ भने त राम्रो नै होला, तर पनि हामीले विशेष गरी के हेर्ने गरेका छौँ भने सानसाना भाइ बहिनीहरूले फोन चलाउन त चलाउनुहुन्छ तर पढाइका कुराहरू अथवा ज्ञान सम्बन्धी कुराहरू होइन कि, गेमहरू खेल्ने र अन्य फोटोज भिडियोजहरू हेर्ने र विशेष गरी गेम्सहरू नै खेल्ने गर्नुहुन्छ, तर त्यसो पढाइ सम्बन्धी कुराहरू नहेर्ने गर्नुभएको भएर पक्कै पनि यसले गर्दा आफ्नो एउटा मानसिकतालाई पक्कै पनि बिगार्छ, र धेरै मोबाइल चलाएको खण्डमा, धेरै मोबाइल हेरेको खण्डमा आफ्नो आँखालाई पनि कमजोर गराउँछ, आँखालाई पनि बिगार्न सक्छ। त्यो भएर पक्कै पनि मोबाइलको कम युज गर्नुहोला र आवश्यक परेको खण्डमा मात्रै युज गर्नुहोला। अनावश्यक गेमहरू खेल्ने, अनावश्यक भिडियोजहरू हेर्ने, फोटोजहरू हेर्ने चाहिँ पक्कै पनि कसैले पनि नगर्नुहोला। यो भाइ बहिनीहरूको लागि पनि हो र अन्य श्रोताहरूको लागि पनि हो। र अर्को समस्या चाहिँ के छ भने भाइ बहिनीहरू को बानी परिसकेका हुन्छ फोन चलाउने, र बानी परिसकेपछि उहाँहरूले खाना खाँदा पनि मोबाइल अनि अन्य कामहरू गर्दा पनि मोबाइल, मोबाइल नभइकन केही गर्नै नसक्ने यो अवस्थामा पक्कै पनि यो एकदम नराम्रो पक्ष हो भाइ बहिनीहरू। र यसमा अभिभावकको पनि पक्कै पनि एउटा समस्या छ, अभिभावकको पनि गल्ती भन्छु म चाहिँ। उहाँहरू भाइ बहिनीहरूले के गर्नुहुन्छ भने पछि खाना खाँदा फेरि मोबाइल चलाउनुहुन्छ र मोबाइल नभइकन खानै खानुहुन्न, र खाना अब खानुहुन्न भनेर अभिभावकले पनि मोबाइल दिनुहुन्छ। पक्कै पनि यस्तो गर्नु हुँदैन, उहाँहरूले खाना खाइराख्नु भएको छैन भन्दै मोबाइल दिने, मोबाइल दिएरै फकाउने र उहाँहरूलाई खाना खान लगाउने त्यो गर्नु हुँदैन। अन्य कुराहरूमा, अन्य कुराहरूमा ध्यान आकर्षण गराएर पक्कै पनि उहाँहरूलाई सम्बन्धित काममा आकर्षित गराउन सक्नुहुन्छ। खानाहरू खाँदै हुनुहुन्छ भने खाना खान प्रति उहाँहरूको रुचि गराउन सक्नुहुन्छ, तर यो होइन कि खाना खाइराख्नु भएको छैन भन्दैमा फोन नै दिएर, मोबाइल चलाउन नै दिएर उहाँहरूलाई खाना खान लगाउनु यो पक्कै पनि एउटा नराम्रो पक्ष भाइ बहिनीहरू र श्रोताहरू। त्यसैले अभिभावकहरूको पनि यसप्रति ध्यान जानेछ र ध्यान जाओस् भन्न चाहन्छु। र पक्कै पनि भाइ बहिनी जसरी फोन युज गर्दै हुनुहुन्छ, फोन युज गर्न चाहिँ कम गर्नुहोला र राम्रो कामको लागि मात्र फोन युज गर्नुहोला भन्न चाहन्छु भाइ बहिनीहरू। र त्यसै गरी अर्को समस्या के छ भने पक्कै पनि अब अभिभावकहरूले सोचिराख्नु भएको हुन्छ, मेरो छोराछोरीहरूले, मेरो नानी बाबुहरूले पढ्दै नै होलान् भन्ने सोच्नुहुन्छ, तर उनीहरूले फोन चलाउँदाखेरि भिडियोजहरू हेर्ने अनि गेम्सहरू खेल्ने गर्नुहुन्छ, र पक्कै पनि अब अभिभावकले त्यसप्रति ध्यान दिनुहुन्न, पढिरहेको नै होला भन्ने सोच्नुहुन्छ, र एउटा निरीक्षण नगरिसकेपछि अनि नहेरिसकेपछि अब उहाँहरूले पढिराख्नु भएको छ भने सोच्नुहुन्छ, तर भाइ बहिनीहरूले गेमहरू खेल्ने अन्य अन्यतिर ध्यान जाने तर पढाइतिर ध्यान नजाने गर्नुहुन्छ। त्यो भएर पक्कै पनि यदि आफ्नो छोराछोरीले अथवा भाइ बहिनीहरूले फोन चलाउँदै हुनुहुन्छ भने तपाईँ हामी सबै श्रोताहरू या अभिभावकहरूले के चलाउँदै हुनुहुन्छ त मेरो छोराछोरीहरूले, मेरो भाइ बहिनीहरूले के चलाउँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ फोनमा भनेर हेर्नुपर्छ। र त्यो हेर्नुभयो भने पक्कै पनि उहाँहरूले ती अन्य कुराहरूमा ध्यान लगाइराख्नु भएको छ, ध्यान गइरहेको छ भने पक्कै पनि त्यो ध्यान उहाँहरूको हट्नेछ र पक्कै पनि पढाइमै उहाँहरूले आफ्नो ध्यान केन्द्रित गर्नुहुनेछ भन्ने लाग्छ मलाई। भन्दै कोही भाइ बहिनीहरू उपस्थित हुनुहुन्छ, म उहाँलाई स्वागत गर्नेछु, उहाँहरूसँग कुराकानी गर्नेछु र बाँकी कुराकानी पुनः गर्नेछु। अहिलेको लागि को भाइ बहिनीहरू जोडिनु भएको छ उहाँहरूसँग कुराकानी गर्नेछु। हेलो हजुर, नमस्ते।
1: हेलो दादा, नमस्ते।
0: नमस्ते, यहाँको शुभ नाम कहाँबाट को बोल्दै हुनुहुन्छ? कार्की गाउँ जाजरकोटदेखि ममता सिंह है। के छ ममताजी तपाईँको हालखबर? मेरो खबर पनि एकदम ठिक छ। र नेपालगञ्जको खबर सुनाउनु पर्दा चाहिँ घाम लागिरहेको छ, गर्मी धेरै छ, पानी परेको छैन। उतातिर के छ नि मौसम?
1: यतातिर त बादल लागिरहेछ, पानी पर्ला पर्ला जस्तै भइरहेछ।
0: ए हो र, के गर्ने अब, ममताजीले कहिले पानी नपठाउनु हुने हो नेपालगञ्जमा है? रेगुलर जस्तो भनिरहेको हुन्छ, तर ममताजीले पठाउँछु पठाउँछु भन्नुहुन्छ, पानी पठाउनु हुँदैन, गर्मी बढेको बढै छ, के गर्ने
1: अब, के गर्नु त, यहाँ त पानी पर्छ कहिले काहीँ।
0: पक्कै पनि पानी पर्नुपर्छ। र ममताजी, दसैँ तिहार आउँदैछ, के कस्तो छ तयारी चहल पहल गाउँघरतिर?
1: त्यस्तो त केही छैन।
0: केही छैन, अनि आज शनिबार के छ प्लान, कता जाने, कता घुम्ने, के गर्ने प्लान छ आज?
1: हामी चाहिँ आज मिटिङ जान लाग्छौँ।
0: के को मिटिङ नि?
1: ओडावा सञ्जाल पुनर्गठन हुँदैछ, त्यही भएर हामी छौँ, धेरै म दिदी अनि अरू पनि हुनुहुन्छ।
0: ओके, र ओडा भेलामा जाँदै हुनुहुन्छ, सञ्जाल गठन हुँदैछ, पक्कै पनि यहाँ पनि यति केही गर्छु केही गर्न सक्छु भन्ने लाग्छ भने आफू एउटा जिम्मेवारी बोध गरेर एउटा निश्चित पदमा उठेर यहाँहरूले पनि नेतृत्व गर्नु होला ममताजी, यसको लागि यहाँलाई धेरै धेरै शुभकामना।
1: थ्याङ्क यू।
0: र अब हामी प्रतिभा नै सुन्छौँ, के सुनाउनुहुन्छ नि?
1: गीत सुनाउँछु।
0: ओके, गीत सुनाउनुहुन्छ भने सुरु गर्न सक्नुहुन्छ। रेडी, 1 2 3 गो।

0: यति नै दादा।
1: अँ अब जाउँला रेलैमा माया तिम्रो साथैमा। कोसँग रेलमा जानुहुन्छ नि अनि कहाँ जानुहुन्छ नि?
0: रेल त होइन, गीत मात्रै हो।
1: ओके ओके, गीत मात्रै हो ल। रेलमा जाने उमेर पनि भएको छैन अहिले, रेलमा नजानु होला है त। ल ठिक छ। अनि तपाईँको पढाइ कस्तो चल्दैछ ममता दाजी?
0: पढाइ त ठिकै छ।
1: ओके ठिक हुनु पनि पर्छ। र अब हामी यहाँबाट छुट्टिनु पर्ने हुन्छ, अन्त्यमा सम्झना सुन्दै राख्न सक्नुहुन्छ।
0: सर्वप्रथम हजुरलाई मिठो माया मिठो सम्झना
1: दिदी हुनुहुन्छ
0: र मेरो मम्मी बाबा दाई दिजु, त्यसपछि मेरो प्यारो दिदी बिमला दिदीलाई पनि मिठो माया मिठो सम्झना र सम्पूर्णलाई ममता भन्ने चिन्नुहुने सम्पूर्णलाई सम्झिँदै छुट्टिन्छु। नमस्ते बाबा।
1: हस् त नमस्ते बाबा, कल गर्नुभयो खुसी लाग्यो। उहाँ हुनुहुन्थ्यो कार्की गाउँ जाजरकोटदेखि ममता सिंह ठकुरी, आफ्नो छोटो प्रतिभा राखेर जानुभएको छ हामी माउजीबाट। र यसै गरी तपाईँहरूमा पनि प्रतिभा छ र सुनाउन चाहनुहुन्छ भने फटाफट नम्बर डायल गर्नुहोस् 81-4-15-122। यो नम्बर यहाँको लागि खुल्ला छ र प्रतिभा सुनाउन सक्नुहुन्छ भाइ बहिनीहरू। फटाफट नम्बर डायल गर्नुहोस् 81-4-15-122। र अहिलेको क्रममा तपाईँहरू प्रतिभाकै लागि कल गर्न सक्नुहुन्छ 81-4-15-122 नम्बरमा। र हामी रेडियो किन्नुहोस् 94.94 MHz स्टुडियोबाट प्रत्यक्ष प्रसारणमा छौँ र प्रत्यक्ष यहाँहरूसँग बोलिरहेका छौँ भाइ बहिनीहरू। र अहिलेको लागि कल गर्न सक्नुहुन्छ। र मैले यहाँलाई जानकारी गराइरहेको थिएँ सामाजिक सञ्जाल सम्बन्धी भाइ बहिनीहरू, पक्कै पनि सामाजिक सञ्जाल कोही भाइ बहिनीहरू उपस्थित हुनुहुन्छ कि हाम्रो टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्ते। कोही उपस्थित हुनुहुन्थ्यो, कल डिस्कनेक्ट भएको छ। पक्कै पनि फेरि प्रयास गर्नु 81-4-15-122 नम्बर, र तपाईँ कल गर्दै गर्नु 81-4-15-122 नम्बर, यो नम्बर यहाँको लागि खुल्ला छ। अब हामी छोटो व्यापारिक विश्राममा जान्छौँ, छोटो व्यापारिक विश्राम र गीत सुनिसकेपछि आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण चार पनि छोडेर कति नै जानुहोस् है त भाइ बहिनीहरू।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो, सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टी मोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: एफओ मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ,
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
4: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
5: म अर्जुन खटिकको साथमा
4: कार्यक्रम बाल प्रतिभा।

0: यो छोटो व्यापारिक विश्रामपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। र हाम्रो टेलिफोन नम्बरमा कोही भाइ बहिनीहरू जोडिनु भएको छ, कार्यक्रमको अन्त्यमा छौँ हामी, छोटो कुराकानी उहाँहरूसँग गर्नेछौँ। को हुनुहुन्छ? हेलो हजुर, नमस्ते। कोही भाइ बहिनी जोडिनु भएको थियो, उहाँसँग कल डिस्कनेक्ट भएको छ, र अब हामी अन्त्यमा एउटा कल मात्रै लिनेछौँ। यति कल आएको खण्डमा नभए हामी यहाँहरूबाट बिदा मागेर जानुपर्ने हुन्छ। हामी कार्यक्रमको अन्त्य अन्त्यमा छौँ र फटाफट नम्बर डायल गर्नु 0115 115 122 नम्बर हाम्रो लागि खुल्ला छ। र तपाईँहरूले सुन्दै हुनुहुन्छ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण चार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने कार्यक्रम बाल प्रतिभा हो। र तपाईँ हामीलाई पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण चार एफएम 94 मेगाहर्ज अनलाइनका माध्यमहरू www.radiokrishnacharfm.com.org/ हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स, र रेडियो कृष्ण चार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकैको नाममा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भन्ने अनिहरूमा छ म कार्यक्रम प्रस्तुता अर्जुन। र कल आइरहेको छैन र मैले टेक्निसियन कक्षबाट इसारा पनि पाइरहेको छु, अब हामी बिदा मागेर जानुपर्ने हुन्छ भन्ने कुरा। कोही भाइ पनि जोडिनु भएको छ, म छोटो कुराकानी उहाँसँग गर्नेछु र हामी बिदा मागेर जानुपर्ने हुन्छ। हजुर नमस्ते।
1: हेलो दादा, नमस्ते।
0: नमस्ते, यहाँको शुभ नाम कहाँबाट को बोल्दै हुनुहुन्छ? कार्कीगाउँ जाजरकोटदेखि बिमला सिंह ठकुरी। आज बहिनी अगाडि दिदी पछाडि है?
1: हजुर।
0: किन नि दिदी पछाडि पर्नु भएको आज? ए दिदी त अगाडि हुनुपर्छ। अनि के छ बिमलाजी, तपाईँको हालखबर र जाजरकोटको हालखबर त सुनाइसक्नु भएको नै छ मामा दाजुले, तपाईँको हालखबर के छ? मेरो लगायत कृष्ण चार एफएम होल टिमको हालखबर सबैजनाको ठिक नै छ भन्नुपर्छ। र बिमला, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा छौँ, छोटोमा आफ्नो प्रतिभा सुनाउँछ र हामी बिदा मागेर जानुपर्ने हुन्छ। ओके, सुरु गर्नुहोस्। रेडी, 1 2 3 गो।
1: बालकैमा दिल बस्यो गौथली,

0: यति नै
1: दा। अ धेरै धेरै धन्यवाद छोटो प्रतिभा राख्नु भयो यसको लागि। र अब हामी यहाँबाट छुटेर छुट्टिनु पर्ने हुन्छ। अन्त्यमा सम्झना सन्देश राख्न सक्नुहुन्छ?
0: सम्झना टेक्निकलमा बस्नु भएको दिदीलाई पनि दिदी बहिनी र मेरो प्यारी बहिनी ममता सिंह। शुभ भाइ।
1: हस् नमस्ते बाबाई। उहाँ हुनुहुन्थ्यो कार्किङ अब जाजरकोटदेखि बिमला सिंह ठकुरी कल गर्नुभयो। यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। र भाइ बहिनीहरू अब हामी विदा मागेर जानुपर्ने हुन्छ। यतिन्जेल सुनेर साथ दिनुभएकोमा यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। र कल गर्नुभएकोमा दिदी बहिनी जाजरकोटदेखि ममता सिंह र बिमला सिंह दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कल ट्राई गर्नुहुने अन्य कलर श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सुनेर साथ दिनुभएकोमा फेरि पनि सुने श्रोता एवं भाइ बहिनीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र अन्त्यमा हामी नम्बर छोड्दैछौँ। यदि तपाईँ हाम्रो स्टुडियोसम्मै आउन चाहनुहुन्छ र आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने यो नम्बरमा कल गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रममा हामी नम्बर छोड्दैछौँ, नम्बर टिप्न सक्नुहुन्छ। नम्बर यस्तो छ, टिप्नु होला है त, 9768248501 9768485501 9768485501 यो नम्बरमा कल गरेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कल गर्नुहोला भाइ बहिनीहरू। भन्दै सुने श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र कल ट्राई गर्नुहुने, कल गर्नुहुने पनि श्रोताहरूलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र तपाईँको आवाज म माझ र मेरो आवाज तपाईँहरूमाझ पुर्याउनुहुने टेक्निसियन मित्रहरू बिनुजीलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। भन्दै यो अन्तिम गीतका साथ म बिदा हुन्छु। रेडियो किन स्टार एफएमको यसपछिको नियमित कार्यक्रम 11 बजे गीतहरू सुन्न सक्नुहुन्छ भने 12 बजे नेपाल खबर सुन्न सक्नुहुन्छ। रेडियो किन स्टार एफएम छोड्दै सुन्दै गर्नुहोला भन्दै अहिलेको लागि म बिदा हुन्छु। हवस् त, नमस्ते, बाबाई, शुभ दिन।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
3: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
3: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
5: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार
6: नमस्ते दाई
7: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
6: विदेश जान आटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
7: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
10: हाम्रा विशेषताहरू
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
10: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
9: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
10: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
10: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
11: मन पर्यो त पर्यो पर्यो
12: जब से तुमको देखा है
13: सिंगापुर होलसेल
14: नेपालगञ्ज सेतु बिकट चोक
15: सिंगापुर होलसेल
14: नेपालगञ्ज सेतु बिकट चोक नामै काफी क्या दामी
3: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
16: आजै रोजौ है
14: मन पर्यो त पर्यो पर्यो
13: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
14: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिले जान पर्यो हो सिंगापुर होलसेल मल नेपालगंज सेतुबिक चोक फोन 97 0695 92 45 98 28 36 50 65 सिंगापुर होलसेल मल
2: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेंस।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-4-14-007 र 98-4-92।

0: उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
0: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081535717।

0: ठीक है ना,
1: ध्यान रखने चले।
0: म त खाँदैछु, तिमी खायौ?
2: खाइसँग

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
4: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
5: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
4: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
5: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
4: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
5: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
6: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
7: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
4: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
7: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
4: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
7: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98484567466।

0: मेगाहर्ट्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संविधान दिवसको अवसरमा बिहान सैनिक मञ्च टुँडी खेलमा मूल समारोह। संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। काङ्ग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु। बाढी प्रभावित रसुवा र नुवाकोटमा केही दिन ढिला हुन सक्ने। जलवायु परिवर्तनको जोखिम कम गर्न माग राख्दै मलास्लुमा युवाहरूको अनसन। जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव। ग्रिनल्यान्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौता। सम्झौतासँगै ग्रिनल्यान्ड विवाद समाधान। र जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको आज औपचारिक उद्घाटन हुँदै नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडी खेलमा भएको मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको अक्षर र भावना दुवैप्रति वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दावी पनि गर्नुभयो। 2072 साल असोज 3 गते संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष क्षता समावेशिता र मौलिक हकसहितको नेपालको संविधान जारी भएको थियो। त्यही दिनको स्मरणमा हरेक वर्ष असोज 3 गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। टुँडी खेलमा भएको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शाह, उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थको उपस्थिति रहेको थियो। दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश मार्फत संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पिँधमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताउनु भएको छ। उहाँले संविधान अक्षरहरूको सङ्गालो मात्र नभई राज्य र नागरिक बीचको पवित्र करार भएको उल्लेख गर्नुभएको छ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनैतिक दलहरूसँगको संवाद प्रधानमन्त्री बालेन्द्र शाहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनैतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा स्वेच्छाचारी बनेको आरोप लगाउनुभयो। उहाँले संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदीय दलको बैठकमा नबस्ने र संसदबाट चुनिएको प्रधानमन्त्री संसदप्रति जवाबदेही नबन्ने कुरा पहिलो पटक भएको समेत दाबी गर्नुभयो। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु भएको छ। आज र भोलि देशभर वडामा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट काङ्ग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा संख्याको संख्या फरक छ। एउटा वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने काङ्ग्रेसले जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसीले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेका बताउनु भएको छ। उहाँका अनुसार भोटेकोसी, बाढी प्रभावित रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्नेछ। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यलाई समेत आउँदो महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको चालिसीले बताउनु भएको छ। वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको छ। काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्णयअनुसार यही असोज 16 देखि 19 गतिसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनासलु क्षेत्रका बासिन्दाले आमरण अनसन सुरु गरेका छन्। गोरखाको चुम्नुम्री गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नेसहित 8 बुँदे माग राख्दै हिजोदेखि मनासलु आधार शिविरमा आमरण अनसन सुरु गरेका हुन्। उनीहरूले मनासलु बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनसन थालेका छन्। मागपत्रमा मनासलु आधार शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकोले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकारसँग माग गरिएको छ। मनासलुको फेदमा वीरेन्द्र ताल, काल ताल, धुनसार फुकमा रहेको ताल, नियोचु थानमा रहेका 3 जोखिमयुक्त ताल एवं मनासलु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाई निरीक्षण गर्न समेत माग गरिएको छ। यी ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बच्ने प्रविधि जडान गर्न माग गरिएको छ। 8 बुँदे माग केही दिन अघि प्रमुख जिल्ला अधिकारी, मनासलु संरक्षण क्षेत्र आयोजनाको स्थानीय इकाइ कार्यालय र सामागाउँ प्ररी चौकीमा समेत पेश गरिएको अनसनरत युवा दावा नोर्बु लामाले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्व सामु नेतृत्वदायी भूमिका लिनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा द ग्रीन टेबलको 18 श्रृङ्खला हिमचुलीको हलचल, भोटेकोसीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उहाँले जलवायु परिवर्तनको मुद्दालाई नेपालले कसरी हेर्छ, यसमा साझा दृष्टिकोण कुन रूपमा राख्छ भन्नेतर्फ साझा दृष्टिकोण बन्नुपर्नेमा जोड दिनुभयो। विश्व मञ्चमा भाषण गरेर फर्किने मात्रै नभई कार्बन उत्सर्जन कम गरिरहेका विश्वका साना सबै देशहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उहाँको भनाइ छ। यसमा कूटनैतिक परिपक्वता, सहकार्यको वृहत्तर भावना राख्नुपर्ने भन्दै काङ्ग्रेस नेता विश्वप्रकाशले प्रधानमन्त्रीको सन्देशबाट नेपालले सिङ्गो विश्वकै नेतृत्व गर्न सक्छ भन्ने सन्देश पनि दिनुपर्ने उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जङ्गली हात्ती रोनाल्डो मृत भेटियो, पश्चिम नवलपरासीबाट 80 लाख रुपियाँभन्दा धेरैको मोबाइल पार्ट्स बरामद लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
6: सम्पर्क 97051148470।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंस।
9: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइसराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले संविधान दिवसको अवसरमा बिहान सैनिक मञ्च टुँडी खेलमा मूल समारोह, संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, काङ्ग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र विषजारी ताल कुमाल ताल क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो मृत भेटिएको छ। सौरा खोरसोर नजिक रहेको चितवन निकुञ्जको हात्ती प्रजनन केन्द्रको भरपर्दो जङ्गली भालेयाती रोनाल्डो आज बिहान मृत भेटिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले भाले हात्ती मृत फेला परेको भन्ने प्रारम्भिक जानकारी आएको तर थप विवरण प्राप्त नभएको बताउनु भएको छ। 24 वर्ष अघि सौरा क्षेत्रमा यो हात्ती देखिएको थियो। 53 वर्षीय रोनाल्डो चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि एक्लै बस्दै आएको थियो। बिजुलीको पोल ढलेको पाइएको र करेन्ट लागेर मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ। प्रजनन केन्द्रमा मात्रै भाले हात्ती रोनाल्डोबाट 33 वटा हात्तीका बच्चा जन्मिएका छन्। सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट 80 लाख रुपियाँभन्दा धेरैको मोबाइल पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सोमरीले गैराती बर्दघाट नगरपालिका 4 झाडीमा लुकाइराखेको सामान बरामद गरेको हो। सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले झण्डै 80 लाख 30 हजार रुपियाँ बराबरको मोबाइलका पार्ट्सहरू, मोबाइल ब्याट्री, टेम्पर ग्लास, इयरबड, स्मार्ट वाच र स्पिकर लगायतका सामान बरामद गरेको हो। बरामद भएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिका र डेनमार्कले ग्रीनल्यान्डको सुरक्षा सम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि सुरु भएको कूटनैतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ। सम्झौताले अमेरिकालाई सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण प्रदान गर्ने ट्रम्पले बताएको बीबीसीले जनाएको छ। त्यस्तै डेनमार्ककी प्रधानमन्त्री मेड फेदररिक्सनले यो सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा मजबुत बनाउने उल्लेख गर्नुभएको छ। तर ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोस्टमा उल्लेख गरेका सम्झौताका विशेष प्रावधानबारे फेदररिक्सनले केही खुलाउनु भएको छैन। यो सम्झौता ग्रीनल्यान्ड लिने भन्दै ट्रम्पले महिनौदेखि दिँदै आएको धम्कीपछि भएको हो। सम्झौतामा अमेरिकाको स्पष्ट लिखित स्वीकृति बिना कुनै पनि अमेरिकी प्रतिद्वन्दीले ग्रीनल्यान्डमा सैन्य उपस्थिति कायम गर्न वा संवेदनशील लगानी गर्न नपाउने व्यवस्था पनि समावेश गरिएको छ। डेनमार्ककी प्रधानमन्त्री फेदररिक्सनले यो सम्झौतामा आउँदो हप्ता हुने संयुक्त राष्ट्रसङ्घको महासभामा हस्ताक्षर गरिने पुष्टि गर्नुभएको छ। ट्रम्पले खनिजले धनी डेनमार्कको यो भागलाई खरिद गर्ने वा अमेरिकामा गाब्ने प्रयास गर्दै आउनुभएको थियो। अब खेल खबर। 20 एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइची नायोगामा आयोजना भइरहेको एसियाडको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्। नेपालबाट 21 खेलमा 135 खेलाडी सहभागी छन्। आजदेखि औपचारिक रूपमा सुरु हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संविधान दिवसको अवसरमा बिहान सैनिक मञ्च टुँडी खेलमा मूल समारोह। संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। काङ्ग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु। पहाडी प्रभावित रसुवा र नुवाकोटमा केही दिन ढिला हुन सक्ने। जलवायु परिवर्तनको जोखिम कम गर्न माग गर्दै मनास्लुमा युवाहरूको अनसन। जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव। ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्कबीच सम्झौता। सम्झौतासँगै ग्रीनल्यान्ड विवाद समाधान। र जापानमा चलिरहेको 20 एसियाली खेलकुदको आज औपचारिक उद्घाटन हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो

0: कृष्णसार एफएम 94 मेगाहर्ट्ज कृष्णसार जसिन तेज।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
4: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
5: बीर डेंटल
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दाँत तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081532375।

0: सिङ्गापुर होलसेल।
1: नेपाल गञ्ज सेतो विकट चोक
2: सिङ्गापुर होलसेल।
1: नेपाल गञ्ज सेतो विकट चोक नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिले जान पर्यो। सिङ्गापुर होलसेल सेतुबेका चोक अहिले जान पर्यो।

0: बधायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9861414900।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98164169।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाँझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
10: रंग बहार रंग बहार
11: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
10: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
10: बर्जर पेन्स
12: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
2: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
4: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
1: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
5: नमस्ते दाई।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
5: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
9: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
9: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
9: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
8: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
8: प्रबन्ध निर्देशक, एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICS एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
10: माया बाबु, टेलर के तो सक्कु सामान हो गिल बा, अब मशीन कहाँ से नन्ना हो?
11: छी दादू, फिर ठहानी हो कि का उहट हो जे BS सिलाई मशीन सप्लायर्स।
10: BS सिलाई मशीन सप्लायर मा कौन कौन मेर के मशीन पैठे हैं बाबू?
11: उहाँ तो अनमोल, उषा और ताज ब्रांड का संग मेर मेरी कंपनी का सिलाई मशीन बिक्री वो मरम्मत कई जिठा। एक रख संग संग मशीन संबंधी सक्कु पार्ट पुर्जा वो सामान फे पा जिठा। अट्रगेल कहाँ हो? कुशल कारीगर हुकन से मरम्मत फे करा जिठा।
12: एक संगे दस्या देवारी हो, छठ त्योहार सम 5-30% सम ग्राहक उपकरण के छूट के व्यवस्था कैल बा।
10: BS सिलाई मशीन सप्लायर, घरबाई टोल 2, पीपल चौतरा, नेपालगंज बाके। एक बेर सेवा करे के मौका जरूर देबी। प्रोप्राइटर भरत सिंह परियार। मोबाइल नंबर बा 98-481-28-318 और नंबर बा 98-224-52-478। एक बेर सेवा करे के मौका जरूर देबी।
13: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
14: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
13: उपलब्ध सेवाहरू
14: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
13: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
14: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: परे ओ परे।
1: जब से तुमको देखा है
2: सिंगापुर होलसेल,
3: नेपालगंज सेतु बिका चोक,
0: सिंगापुर होलसेल,
3: नेपालगंज सेतु बिका चोक, नामै काफी क्या दामी।
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
1: आजै रोजौ है,
3: मन पर्यो त पर्यो पर्यो।
2: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
3: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: मेगाहर्ट्ज कृष्णसार जत्तिकै तेज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाबाट आज 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई, थप मानिस हराएको आशंकामा खोजी चल्दै। भदौमा 5.9 अर्ब रुपियाँ भन्दा बढीको विद्युत निर्यात, बाढीका कारण बङ्गलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता।

0: बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.
1: बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज 11 संविधान दिवस मनाइयो। सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड। भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी।
0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया वडा तहबाट सुरु। देउवा समूह सहभागी भएन। समाजको चाहनालाई पूरा गर्न सक्ने सुदृढ काङ्ग्रेस निर्माणमा जुट्न सभापति थापाको आह्वान।
1: आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। असोज 8-10 विशेष सावधानी अपनाउन सुझाव। अवस्था स्पष्ट भइ नसकेको सरकारी निकायको भनाई।
0: ग्रीनल्यान्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार हुने स्थायी सम्झौता भएको ट्रम्पको दावी। इरान र अमेरिका बीच द्वन्द जारी रहँदा इरानी राष्ट्रपतिलाई महासभाका लागि अमेरिका भिसा स्वीकृत।
1: र बीसौं एसियाली खेलकुद औपचारिक उद्घाटन। नेपालबाट 135 खेलाडी सहभागी। कम्तीमा 1 स्वर्ण जित्ने लक्ष्य।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दियो।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
7: अहिले थमाथम बिक्री भइरहेको छ।
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
6: सम्पर्क 97051148 70।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर

0: सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिना हार्दिक आईबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा,
1: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
1: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआईसी एसिया बैङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: रचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौँ।
3: प्रधानमन्त्री शाहले सरकारले कृत्रिम बुद्धिमत्ता, एआई, डिजिटल प्रविधि र स्टार्टअपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो। साथै हालैको बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो। आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइएको छ। ऐतिहासिक संविधानबाट 2072 साल असोज 3 गते नेपालको संविधान घोषणा भएको थियो। सँगै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको यो संविधान जारी भएको आजैका दिन 12 वर्षमा प्रवेश गरेको छ।
4: माओवादी सशस्त्र युद्ध र दोस्रो जनआन्दोलनको जनआदेश अनुसार पहिलो पटक नागरिकका अभिमत अर्थात् संविधान सभा मार्फत नेपालको संविधान निर्माण भएको हो। दोस्रो संविधान सभाले 2072 साल असोज 3 गते जारी गरेको संविधानले देशलाई 7 प्रदेश र 3 तहको सरकारसहितको सङ्घीय गणतन्त्रमा लगेको हो। संविधानको धारा 16 46 नागरिकका 31 मौलिक हकको ग्यारेन्टी गरिएको छ। यस्तै महिला, दलित, मधेसी र पछाडि पारिएका समुदायलाई राज्यका निकायमा विशेष अधिकार दिएको छ। संविधान जारी हुनसाथ सुरु भएको मधेस आन्दोलनका माग समेट्न 2072 सालमै संशोधन गरेर जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशिता कायम गरेको थियो भने 2077 सालमा भएको दोस्रो संशोधनले लिम्पिया, धुरा, लिपुलेख र कालापानी समेटिएको नयाँ चुच्चे नक्सालाई निशान छापमा समावेश गरेको थियो। सार्वभौम सत्ता र अखण्डता बाहेकका धाराहरू संसदको दुई तिहाई बहुमतले परिमार्जन गर्न सकिने व्यवस्था छ। अहिले फेरि संविधान संशोधनको मुद्दा चर्चामा आएको छ। चुनाव अघि नै संविधान संशोधनलाई मुख्य मध्येको एउटा एजेन्डा बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा बहुमत ल्याएपछि बनेको सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। काङ्ग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरू पनि संविधान संशोधनको आवश्यकता रहेको बताइरहेका छन्। तर उनीहरूले संविधान संशोधन दुई तिहाईका आधारमा नभई राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने र त्यसअघि संशोधन गर्नुपर्ने बुँदा र त्यसको कारणको आधार तयार गर्नुपर्नेमा जोड दिइरहेका छन्।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट औपचारिक रूपमा सुरु भएको छ। आउँदो असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकासहित काङ्ग्रेसले आज र भोलि स्थानीय अनुकूलनतामा वडा अधिवेशन गर्न लागेको काङ्ग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने यो प्रक्रियामा सहभागी भएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउनेछन्। यस अधिवेशनले वडा सभापति, दुई उपसभापति, एक सचिव, एक सहसचिव र वडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक वडा कार्य समितिमा कम्तीमा एक तिहाई महिला, दलित र 30 मुनिका युवाको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ। साथै यसै अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो वडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्न सक्ने दृढ काङ्ग्रेस निर्माणमा जुट्न सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्न, संविधान संशोधनको साहसिक कदममा चाल्ने सङ्कल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउबा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैजसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउबा पक्षले यही भदौ 15 गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
4: यही असोज 8 गते अर्थात् आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। यस्तै आजै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बङ्गालको खाडी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवात ती आँधीमा परिणत हुने सम्भावना बढेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भएमा त्यसको नाम अर्णव रहने हुने र त्यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 गते पर्ने देखिएको उल्लेख गर्नुभएको छ। ती दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारेमा अझै प्रश्नसँग निर्किलो हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। मौसमविदहरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण रूपमा स्पष्ट भइ नसकेको जनाएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव सुरु भई हप्ताको अन्त्यतिर कोशी मधेस र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा भनिएको छ। मौसमविदहरूका अनुसार यो प्रणालीका कारण पहाड र हिमालभन्दा मध्य नेपालका तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना धेरै छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागि आफ्ना पछिल्ला सूचनाहरूमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ रंगबहार रंगबहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
5: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंट्स।

0: रङ्गा उदैदेश मेरो एभरेस्ट।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराई नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज 11 संविधान दिवस मनाइयो, सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी, नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया ओडा तहबाट सुरु, देउवा समूह सहभागी भएन, आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 3 छुरुङबाट 11 शव निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेको सीमा भदौ 10 आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू सुरुङभित्र लीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरुङबाट 13 शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ।
0: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनसन सुरु गरेका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिका एक सामा गाउँका दावा नुर्बु लामासहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नेसहित 8 बुँदे माग राख्दै हिजोदेखि मनास्लु आधार शिविरमा आमरण अनसन सुरु गरेका हुन्। उनीहरूले मनास्लु बेस क्याम्पभन्दा माथि 4,900 मिटर उचाइमा अनसन थालेका छन्। मागपत्रमा मनास्लु आधार शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन र यसबाट बस्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरेको उल्लेख छ।
1: चितवन राष्ट्रिय निकुञ्जको लोकप्रिय जङ्गली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ। आज बिहान 20,000 ताल जाने टिखौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। पोस्टमार्टमका क्रममा नेपाली सेनाको पोस्टमा बिजुली पुर्याउन टाँगिएको कालो इन्सुलेटेड तार तानेर चपाउँदा करेन्ट लागेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। पोस्टमार्टममा पश्चात दारा निकालेर हात्तीको अन्तिम संस्कार गरिसकिएको छ। झन्डै 45 यो हात्ती 24 अघि सौराहा क्षेत्रमा पहिलो पटक देखिएको थियो। ब्राजिलियन फुटबलर रोनाल्डो चर्चामा रहेका बेला देखिएकाले स्थानीय गाइडहरूले यसको नाम रोनाल्डो राखिदिएका थिए। खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका पोथी हात्तीहरूका लागि भरपर्दो भाले मानिने रोनाल्डो पर्यटकहरू बीच पनि निकै लोकप्रिय र आकर्षक मानिन्थ्यो। केन्द्रमा अहिलेसम्म जन्मिएका मध्ये 38 छावा रोनाल्डोकै रहेका निकुञ्जको भनाइ छ। चितवनमा धुर्वे र गोविन्दे जस्ता आतंक मचाउने हात्तीहरू बेला बेला गायब वा शान्त हुँदा रोनाल्डो भने निरन्तर प्रजनन केन्द्र आसपास देखिने र आफ्नो वर्चस्व कायम राख्ने एकमात्र चर्चित हात्ती थियो।
0: नेपालले गएको महिनामा विदेशमा विद्युत बिक्री गरी 5,09,24,00,000 रुपियाँ आम्दानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बङ्गलादेशतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेकोसीमा आएको बाढीका कारण बङ्गलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। 3 औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्ले कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री अर्थात् सिआइआईले आयोजना गरेको अन्तर्क्रियामा यस्तो बताउनु भएको हो। उहाँले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदीयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायहरूलाई आग्रह गर्नुभयो। मन्त्री वाग्लेले डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस, पर्यटन र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्त्वपूर्ण आधार बन्दै गएको बताउनुभयो।
0: नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नमस्ते दाइ।
3: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
2: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
3: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
6: हाम्रा विशेषताहरू
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
6: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा,
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
6: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा,
5: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
1: डेनमार्क र ग्रिनल्यान्डसँग स्थायी सुरक्षा सम्झौता भएको घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत जानकारी दिँदै ट्रम्पले अब ग्रिनल्यान्डमा अमेरिकाले ठूलो मात्रामा सैन्य उपस्थिति र पूर्वाधार विस्तार गर्ने बताउनु भएको छ। यो सम्झौताले ग्रिनल्यान्ड तथा अमेरिकाको सुरक्षाका लागि जुनसुकै कदम चाल्ने पूर्ण अधिकार अमेरिकालाई दिएको उहाँको दावी छ। सम्झौता अनुसार अमेरिकी अनुमति बिना कुनै पनि प्रतिपक्षी वा गैर नेटो राष्ट्रले ग्रिनल्यान्डमा सैन्य अखडा बनाउन पाउने छैनन्। डेनमार्क र ग्रिनल्यान्डका प्रधानमन्त्रीहरूले यो सम्झौताले उत्तर एटलान्टिक क्षेत्रको सुरक्षा सुदृढ हुनका साथै सबैको हित हुने प्रतिक्रिया दिएका छन्। यद्यपि सम्झौताका विस्तृत विवरणहरू भने अझै सार्वजनिक गरिएका छैनन्। यसअघि ग्रिनल्यान्डलाई नै अमेरिकी भूभाग बनाउने ट्रम्पको अभिव्यक्तिका कारण तनाव उत्पन्न भएको थियो, तर नयाँ सम्झौतापछि विवाद मत्थर हुने सङ्केत देखिएको छ।
0: यसैबीच अमेरिका र इरानबीच तीव्र तनाव जारी रहेकै बेला अमेरिकी सरकारले न्युयोर्कमा आयोजना हुने राष्ट्रसङ्घको महासभामा सहभागी हुने इरानी टोलीलाई प्रवेशाज्ञा अर्थात् भिसा स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानी राष्ट्रपति मसुद पेजिस्किन र परराष्ट्र मन्त्री अब्बास अराग्जी सहितका मुख्य प्रतिनिधिमण्डललाई भिसा दिएको हो। 6 महिनाभन्दा बढी समयदेखि दुई देशबीच द्वन्द्व चलिरहेको र उति विद्रोहका कारण पश्चिम एसियामा तनाव तीव्र बनेको अवस्थामा अमेरिकाको यो निर्णयलाई चासोका साथ हेरिएको छ। तर इरानी प्रतिनिधिमण्डल कडा यात्रा प्रतिबन्ध लगाउने र न्युयोर्कमा रहँदा उनीहरूलाई विलासी सामान खरिदमा रोक लगाउने अमेरिकाले जनाएको छ। यसअघि बुधबार मात्रै अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास र उहाँको प्रतिनिधिमण्डललाई भने भिसा दिन अस्वीकार गरेको थियो। आयोजक राष्ट्रको दायित्व अनुरूप इरानी टोलीलाई भिसा दिए पनि उनीहरूमाथि कडा निगरानी राख्ने अमेरिकी भनाइ छ।
1: दर्पणमा अब खेल खबर। विश्व एसियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ। जापानको नागोयामा रहेको मिजुसो रङ्गशालामा आयोजित विशेष समारोहमा जापानी सम्राट नारीहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले जापानले यसअघि नै दुईपटक एसियाली खेलकुद र 5 वर्ष अघि ओलम्पिक आयोजना गरिसकेकाले यसपटक पनि भव्य आयोजना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। जापानले यसअघि सन् 1958 टोकियो र 1994 हिरोसिमामा एसियाली खेलकुद आयोजना गरिसकेको छ। औपचारिक उद्घाटन आज भए पनि प्रतियोगिताका केही खेलहरू बुधबारदेखि नै सुरु भइसकेका छन्। विभिन्न 54 खेलस्थलमा सञ्चालन हुने यसपटकको एसियाली खेलकुदमा 45 देश र एउटा शरणार्थी टोलीका खेलाडीहरूले 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा 15,000 खेलाडी र अफिसियल सहित कुल 17,000 जनाको सहभागिता रहनेछ। आयोजक जापानबाट 900 भन्दा बढी, चीनबाट 800 भन्दा बढी र दक्षिण कोरियाबाट झन्डै 800 खेलाडी सहभागी हुँदैछन्। यसपटक नेपालका तर्फबाट 21 खेलमा 57 महिला सहित कुल 135 जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन समारोहको मार्च पासमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोक्दै टोलीको नेतृत्व गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषदले यसपटक कम्तीमा 1 स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ, जस अन्तर्गत कराते, कबड्डी, बक्सिङ र उसुलाई पदकको सम्भावित खेलका रूपमा हेरिएको छ।
0: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संज्ञानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन्। त्यो खेल कार्तिक 9 गते हुनेछ। कार्तिक 29 गतेसम्म लिग चरणका खेल हुनेछन्। मङ्सिर 1 गते पहिलो क्वालिफायर खेल हुनेछ। 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर खेल हुनेछ। फाइनल खेल मङ्सिर 5 गते हुनेछ। एनपिएलका 32 खेलमध्ये फाइनलसहित 20 खेल फ्लड लाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
1: आजको रङ्ग दर्पण संविधानको मर्म र महत्व झल्काउने गीतहरूमा केन्द्रित छ।

आज संविधान दिवस ठिक 11 वर्ष अघि 2072 सालमा 7 दशकको सङ्घर्ष बलिदान र जनआन्दोलनहरूको सञ्चित परिणामस्वरूप नेपालको संविधान 2072 जारी भएको हो। राणा शासन विरुद्धको 7 सालको क्रान्तिदेखि पञ्चायती व्यवस्था विरुद्धको प्रतिरोध 46 सालको जनआन्दोलन दशकभरिको सशस्त्र द्वन्द्व र 62-63 दोस्रो जनआन्दोलनसम्म नेपाली नागरिकले धेरै त्याग र सङ्घर्ष गर्नु पर्यो। हरेक ऐतिहासिक मोडमा नेपाली समाजको चुनौतीलाई बिउझाउने जगाउने र सङ्गठित गर्ने काम गीत सङ्गीतले पनि गर्दै आएका छन्।

पंचायत काल में प्रत्यक्ष राजनीतिक अभिव्यक्ति माथि कड़ा नियंत्रण थियो। यस्तो बेला गीत संगीत ले नै असंतुष्टि र आकांक्षालाई अभिव्यक्ति गर्ने माध्यम बने। 46 सालको जनआन्दोलनको समयमा विद्यार्थी र युवा तबकाले लगाएका नारा र गाएका गीतले सडकमा उत्रिएका जनसमूहलाई एक सूत्रमा बाँध्ने काम गरे। त्यसपछि दशकभरि चलेको द्वन्द्वकालमा पनि दुवै पक्षले आआफ्नो विचारधारा फैलाउन गीत र सांस्कृतिक कार्यक्रमहरूलाई माध्यम बनाए। जनवादी सांस्कृतिक टोलीहरूले गाउँ गाउँमा पुगेर वर्गीय चेतना, समानता र परिवर्तनका सन्देश बोकेका गीत

नेपालको वर्तमान संविधानको प्रत्यक्ष जग बसेको घटना हो 2062-63 सालको दोस्रो जनआन्दोलन। 19 दिनसम्म चलेको त्यो आन्दोलनमा काठमाडौँका सडकहरूमा हजारौँ लाखौँ जनसमूह उत्रियो र त्यहाँ गीत र नाराले फेरि केन्द्रीय भूमिका खेले। यसै आन्दोलनको उपलब्धि स्वरूप गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र जस्ता मूल्यहरू संविधान सभा मार्फत संस्थागत भए, जुन पछि 2072 सालको संविधानमा प्रतिबिम्बित भयो।

मधेस आन्दोलनका समयमा गाइएका गीतहरूले क्षेत्रीय र भाषिक पहिचानको सम्मान खोजे। थारू समुदायका सांस्कृतिक गीतहरूले आफ्नो भूमिका, भाषा र अस्तित्वको मान्यता मागे। त्यस्तै जनजातिले आफ्नो मातृभाषामा गाएका गीतहरूले सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने संवैधानिक व्यवस्थाको वैचारिक जग तयार गरे। महिला आन्दोलनसँग जोडिएका गीतहरूले लैङ्गिक समानता र समानुपातिक प्रतिनिधित्वको जवाफ उठाए, जुन पछि संविधानले महिलाको समानुपातिक सहभागिताको प्रावधानको रूपमा आत्मसात गर्यो। यसरी हेर्दा संविधानको धारा उपधारामा कतै न कतै कुनै समुदायको जागरण गीत लुकेको भेटिन्छ।

ऐतिहासिक सन्दर्भमा नेपालको राष्ट्रिय गान पनि परिवर्तन भयो। यसरी हेर्दा गीतले जगाएको चेतना नै हो जसले संविधानलाई कोरा कानुनी दस्तावेज नभई नागरिकको साझा सपनाको दस्तावेज बनायो र यही कारणले संविधान दिवसका दिन जागरण गीतको स्मरण गर्नु भनेको आफ्नै सङ्घर्षपूर्ण इतिहास र त्यसले सिकाएको पाठप्रति सम्मान व्यक्त गर्नु हो।

0: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आज 11 संविधान दिवस मनाइयो। सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड। भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी।
0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया वडा तहबाट सुरु। देउवा समूह सहभागी भएन। समाजको चाहनालाई पूरा गर्न सक्ने सुदृढ काङ्ग्रेस निर्माणमा जुट्न सभापति थापाको आह्वान।
1: आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। असोज 8-10 गतेसम्म विशेष सावधानी अपनाउन सुझाव। अवस्था स्पष्ट भइ नसकेको सरकारी निकायको भनाई।
0: ग्रिनल्यान्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार हुने। स्थायी सम्झौता भएको ट्रम्पको दावी। इरान र अमेरिका बीच द्वन्द जारी रहँदा इरानी राष्ट्रपतिलाई महासभाका लागि भिसा स्वीकृत।
1: र विश्व एसियाली खेलकुद औपचारिक उद्घाटन। नेपालबाट 135 खेलाडी सहभागी। कम्तीमा 1 स्वर्ण पदक जित्ने। एनपिएलको खेल तालिका सार्वजनिक। पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टललाई धन्यवाद दिँदै महेश गिवाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
4: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
5: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाउ।
6: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
7: नेपालगञ्ज सेतु बिका चोक नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
8: आजै रोजौ है।
7: मन पर्यो त पर्यो पर्यो।
9: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
7: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
10: रङ बहार, रङ बहार,
11: बर्जर सँगै उपहारै उपहार। बम्प
10: नम्बरमा यामाहा रेजियर
11: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
11: बर्जर पेन्स।

0: घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
1: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
2: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
5: ए तिमी यति चिन्तित किन के भयो फेरि
4: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
5: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
4: कस्तो खबर
5: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
4: ए साँच्चै
5: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
4: ए त्यो त झन् राम्रो
5: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
4: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
5: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
4: यो त पुरा प्याकेज जस्तै भयो नि
5: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
4: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
5: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
6: बर्जर पेन्स
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98614169।
6: मन पर्यो त पर्यो, पर्यो
7: जब से तुमको देखा है।
8: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक,
10: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
11: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
12: आजै रोजो है,
9: मन पर्यो त पर्यो, पर्यो
8: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
9: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97065992445, 98286650।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: नमस्कार, साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङ केन्द्रित माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइयो। बाढी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिइने
2: भएसम्म चाहिँ लाभदायीको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
1: संविधान दिवसमा देशैभरि विभिन्न औपचारिक कार्यक्रम, शासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सरकार नागरिकको सेवक बन्नुपर्ने राष्ट्रपति पौडेलको टिप्पणी।
3: आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
1: अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने, नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 परिवारले पाए पूर्जा। रसुवा बाढी प्रभावित क्षेत्रमा विद्यालय खुल्दै
4: उहाँहरूलाई चाहिँ अब सामान्य इङ्गेज गराउने ओर्ने, अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिरहेका छौँ।
1: र तेस्रो संस्करणको एनपिएलको खेल तालिका सार्वजनिक, लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल, 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदा।

0: एफओ मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: वर्षको पहिलो महिना साउनमा पोहोरको तुलनामा 21.2% बढी रेमिट्यान्स भित्रिएको देखिन्छ। विदेश जानेको संख्या बढेसँगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढेको हो। रेमिट्यान्सकै भरमा अर्थतन्त्र चल्नुपर्ने अहिलेको अवस्थामा रेमिट्यान्स बढ्नु सुखद लागे पनि यसले युवाहरूको विदेश पलायनको बाध्यतालाई देखाउँछ। स्वदेशमै रोजगार सिर्जना गरी विदेशी क्रम घटाउन बनाइएका योजना प्रभावकारी हुने गरी सरकारले काम गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
2: भोटिक रसुवा भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेनासहितको टोलीले आज फेला पारेका 11 सब हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुली लगिएको छ। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 सब फेला परेको र त्यस क्षेत्रमा थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधि सहितको टोलीले खोजी जारी राखेको छ भने त्रिशुली 3B क्षेत्रमा उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। लाङटाङ र चिलिमी जलविद्युत आयोजनामा पनि खोजी भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सिआइएनसँग बताउनुभयो।
3: रसुवा भोटेपछि बाढीको कारण भएको जनधनको क्षतिको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर रूपमा आफ्नो सिचुएसन रिपोर्ट मार्फत जानकारी गराउँदै आएको छ र अहिलेको पछिल्लो 4 बजीसम्मको विवरण हेर्दाखेरि अहिलेसम्म 14,410 जनाको चाहिँ सब फेला परेको छ। त्योमध्ये जम्मा 110 जनाको शनाखत भई यो आफन्तवाले सब चाहिँ बुझिसक्नु भएको छ भने बाँकीको चाहिँ पहिचान हुन बाँकी र बाँकी रहेको छ। त्यसै गरेर अहिले पनि करिब करिब 5,000 भन्दा बढी मान्छेहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। अहिले चाहिँ हामीले सम्पर्कविहीन व्यक्तिहरूको अन्तिम डेटालाई चाहिँ तयार गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समन्वय गरिराखेका छौँ र आगामी सोमबार हामीले चाहिँ 77 जिल्लाका डिओसी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला सुरक्षा समितिसँग भर्चुअल्ली चाहिँ हामी बैठक पनि गर्दैछौँ।
2: नेपाली सेनाका अनुसार उद्धार गरिएका 4,195 मध्ये 3,912 स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्। टिमुरेबाट नुवाकोट धादिङ चितवन तथा नवलपरासी पूर्व पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै 8,700 भन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। उनीहरूले खोज तथा उद्धार सब व्यवस्थापन राहत वितरण सडक तथा पुल सुचारू र आपतकालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ। आज संविधान दिवसको अवसरमा काठमाडौँमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति राम

0: संविधान प्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी पारदर्शी परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
1: काठमाडौँको सैनिक मञ्चमा आज भएको विशेष समारोहमा प्रधानमन्त्री बालिन्द्र शाह बालेनले संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
2: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनुवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। संघ प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ।
1: नेपाली काँग्रेसका सभापति गगन थापाले संविधानको नाममा अब नेपालमा कुनै पनि द्वन्द हुन नहुने बताउनु भएको छ। काठमाडौँ 30 रहेको काँग्रेस वडा कार्यालय पुग्नुभएका सभापति थापाले संविधानलाई समय अनुकूल संशोधन गर्न सकिने बताउनुभयो। आजै एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भन्नुभयो,
3: विगत जसलाई हामीले सधैँ सम्झाउनु पर्नेछ त्यसलाई जोगाउनेछौँ। हाम्रो ती कोर भ्यालुजहरूलाई तपाईँलाई जोगाएर लिएर जानेछ। तर सँगसँगै समयको माग अनुसारका कतिपय बदल्नु पर्ने कुराहरू छ। नयाँ पुस्ताले नयाँ आकांक्षाहरू राखेको छ। समाजमा एउटा छटपटी छ, तीव्र विकासको चाहना छ। ती चाहनाहरूलाई पुरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने यो क्षमता राख्ने नेपाली कङ्ग्रेस बनाएर हामी यो अधिवेशनहरू लिएर आउनेछौँ। यो अधिवेशनका क्रममा वडा वडामा हजारौँ हजार नयाँ पुस्ताका साथीहरू नयाँ जिम्मेवारी लिएर आउँदै हुनुहुन्छ। सबै जात जाति भाषा धर्म सबै समुदायका साथीहरू त सहभागी हुनुहुन्छ नै। महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, जनजाति हुनुहुन्छ, नौजवानहरूले पनि यो पटक नयाँ जिम्मेवारी प्राप्त गर्नुहुन्छ।
1: काँग्रेसको 15 महाधिवेशन प्रक्रिया आजबाट शुरू भएको छ। असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी आजबाट वडा अधिवेशनको शुरू गरिएको हो। पूर्व सभापति शेरबहादुर देवा समूहको असन्तुष्टिका बीच पनि काँग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ्न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ र कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
4: गरेका छौँ त्यो नियमावली संशोधनमा हामीले चाहिँ मूलभूत रूपमा के भनेका छौँ भने तपाईँको नागरिकताको प्रतिलिपि तपाईँलाई आवश्यक पर्यो भने त्यो बेलामा सम्भव भएसम्म यहाँको नागरिकताको चाहिँ कुनै फोटोकपी छ भने त्यो लिएर आउनुहोला र सँगसँगै राष्ट्रिय परिचय पत्र पनि लिएर आउनुहोला भनेका छौँ। किनभने राष्ट्रिय परिचय पत्रमा हामीले अहिले हाम्रो प्रणालीहरूमा भएको मध्ये चाहिँ यो बायोमेट्रिक चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्दा लिन्छौँ। भोलिको दिनमा त्यसको दुरुपयोग नहोस् कि कुनै व्यक्तिले एउटा नागरिकताको फोटोकपी लिएर आउँदैमा उसले चाहिँ मेरो यो नागरिकताको प्रतिलिपि दिनुहोस् भन्ने अवस्था भयो भने यसबाट दुरुपयोग हुन सक्ने सम्भावना अत्याधिक रहन्छ। त्यसैले सम्बन्धित व्यक्तिले नै यो नागरिकताको चाहिँ प्रतिलिपि प्राप्त होस् भन्ने हिसाबबाट हामीले जुनसुकै व्यक्तिको पनि उहाँ आउनुहुन्छ र उहाँको चाहिँ नागरिकता हरायो जलेको नष्ट भएको जस्तो अवस्था छ भने उहाँले चाहिँ सम्बन्धित जिल्लाको जुनसुकै आफूलाई सहज भएको जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारीकोमा उहाँले निवेदन दिन सक्नुहुन्छ। उहाँले दिएको निवेदनको आधारमा उहाँको चाहिँ त्यहाँ एनआइडीमा उहाँले जुन बायोमेट्रिक दिनुभएको छ त्यो बायोमेट्रिक हामीले भेरिफिकेसन गर्छौँ। त्यो भेरिफिकेसनको आधारमा उहाँ नै सम्बन्धित व्यक्ति हो भने अहिले चाहिँ गृह मन्त्रालयकोमा एउटा नागरिकता सूचना व्यवस्थापन प्रणाली सिसिआइएमएस भनेर कार्यान्वयनमा छ। त्यो सिसिआइएमएसमा भएको विवरण चाहिँ म्याच भयो र उहाँको त्यो राष्ट्रिय परिचय पत्रमा उहाँले उपलब्ध गराएको त्यो बायोमेट्रिक भेरिफिकेसन चाहिँ म्याच भयो भने चाहिँ हामीले जुनसुकै जिल्लाबाट पनि उहाँलाई चाहिँ नागरिकताको प्रतिलिपि प्रदान गर्ने व्यवस्था चाहिँ कार्यान्वयनमा ल्याउँदैछौँ। अब
1: साझा खबरमा अब

खेल खबर। विश्व एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको हो। नेपाल टोलीलाई राखेप सदस्य सचिव रामचरित र मेहता क्यानका सचिव पारस खड्का लगायतले विदाई गर्नुभएको हो। यस्तै नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्सले चितवन राइनोजसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर वोल्ट्स आमान्य सामान्य हुनेछन्। लिग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्।

0: बाढी प्रभावित क्षेत्रमा डेङ्गीको जोखिम र अपनाउनु पर्ने सावधानी।
1: जुन बाढीले ल्याएको टुक्रा टाक्री, जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ।
0: बाढी प्रभावितले विभिन्न 15 स्थानीय तहमा निवेदन दिन सक्ने सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
3: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
2: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज
4: 79-99-00।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
0: डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनु भयो। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लो क्षेत्रका स्थानीय बासिन्दाले आमरण अनसन सुरु गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले मनास्लो आधार शिविरमा 8 मुद्दे माग राख्दै आमरण अनसन थालेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। चितवनका सामुदायिक रेडियोहरूका अनुसार राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। धनुषाको सिरेश्वर नाथ गाउँ नगरपालिका एक साबिक रमदैया भवाडी गाविस वडा नम्बर 2, 3, 4, 6, 7 र 8 का 388 परिवारले नापजाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गाधनी लालपूर्जा पाएका छन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको धनुषाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
9: सरकारले भोटेकोसी रसुवा बाढीबाट प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान रकमका लागि वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ।

0: वा नुवाकोट, धादिङ, तनहु र गोर्खा जिल्लाका 15 स्थानीय तहमा पूर्ण वा आंशिक क्षति भई बसोबास गर्न नमिल्ने निजी आवास प्रभावित परिवारले निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
1: सम्बन्धित पालिकाले नै त्यो प्रोसेसमा अझ डिटेलिङको लागि चाहिँ त्यही पालिकाले नै अब त्यहाँ सो घोषणा गर्ने विषयहरू पनि छन् होइन, मैले अन्य तोरो सुविधा लिएको छैन, आफू यो लिन चाहेको भन्ने लगायतका विषयहरू त्यहाँ जुन फर्मेटै छ हाम्रो यहाँहरूले त्यो स्वीकृत भएको प्रक्रियामा हेर्नुभयो भने देख्नुहुन्छ त्यहाँ चाहिँ अनुसूचित टाइपको एउटा नमुना पनि दिइराखेको छ, त्यही नमुना बमोजिमको फर्म भरेर चाहिँ पेस गर्नुपर्ने। बैङ्क खातालाई अनिवार्य गरेको छैन, भएसम्म चाहिँ लाभदायकको बैङ्क खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैङ्क खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
0: तपाईँले वडा कार्यालयमा गएर आफ्नो क्षति भएको विवरण र परिवारको अवस्था खुलाएको निवेदन अनि नागरिकता वा राष्ट्रिय परिचय पत्रको फोटोकपी दिनुपर्छ अनि घरमुली जान नसक्ने अवस्थामा मंजूरी नामा सहितको निवेदन दिनुपर्छ। भोटेकोशी बाढीपछि बन्द रहेको रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय खुलेको छ। विद्यालयले पढ़ाईसँगै विभिन्न खेलकुद, नाच्ने, गाउने लगायतका क्रियाकलाप गरेर बालबालिकालाई बाढ़ी अघिकै अवस्थामा फर्काउन प्रयास गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक माधव लामिछाने,
2: अहिले चाहिँ हामीले जति विद्यार्थीहरू चाहिँ अभाइलेबल हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सामान्य इङ्गेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिराखेका छौँ। अब विद्यालयबाट पूर्ण रूपमा होल्डिङ सेन्टर हटिसकेको पनि छैन, उहाँहरूको मनमा डर छ कि छैन कि अब परिवारको फ्यामिलीहरूको अवस्था कस्तो छ ती बुझ्ने ती अनुसार चाहिँ अब नातिनालाई भन्ने विद्यालय सञ्चालन हुन्छ। पहिला जस्तै हाम्रा चाहिँ नियमित क्रियाकलापहरू सञ्चालन हुन्छन्, हामी नियमित रुटिनमा जान्छौँ, अब रमाउन थालेका छन्। अलिअलि हामी खेलकुदका गतिविधिहरूमा इङ्गेज गराउने ओर्ने अलिअलि सङ्गीतहरू नाचहरू गराउने जे होस् उहाँहरूको त्यो मेन्टल ट्रोमा बिर्साउने त्यो विपदलाई बिर्साउने प्रयास गरिरहेका छौँ।
0: बाढीपछि तपाईँको गाउँठाउँको विद्यालय चाहिँ खुल्यो कि खुले छैन अनि खुलाउने प्रयास कसरी भइरहेको छ हामीलाई पनि भन्नुहोस् है। हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। तपाई बसिरहनु भएको आश्रयस्थल वरपर कत्तिको सफा छ अनि आफू बसेको वरपर पानी जम्ने खाल्टोपो छ कि? यो बेला लामखुट्टेको टोकाईबाट डेंगी सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन,
3: डेङ्गीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाईबाट बस्नुपर्छ भन्ने हो, कपडा पुरै शरीर ढाक्ने खालको हुनु पर्यो, बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ, यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भनेर त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ, किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे जान्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्टाखुल्टीमा पानी जमेको हुनै पर्छ।
0: डेङ्गीबाट बस्न झुलभित्र सुत्न, शरीर ढाक्ने कपडा लगाउन र पानी जम्ने खाल्टो छ भने पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि स्थानीय सरकारको सक्रियताको आवश्यकता,
5: दुईटा बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर
6: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
7: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
6: कस्तो होटेल हो कुन्नी, हामीले खोजेको सुविधाहरू छ कि छैन?
7: किन नहुनु, ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
6: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
7: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487 4666।
8: लाइनमा हेर देऊ न त्यो नम्बर
9: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
10: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि
9: अहिले थमाथम बिक्री भइरहेको छ स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि
10: सम्पर्क 97051148470
9: सोफा हब नेपालगञ्ज
10: विश्वासमा नम्बर एक
9: क्वालिटीमा सबैभन्दा बेस्ट
11: रंग बहार
12: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
11: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
12: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
11: बर्जर पेंस
13: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
14: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्न हुँदैन
13: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
14: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
15: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
13: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
14: धन्यवाद शुभश्री आइबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
15: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
16: सुदूरपश्चिमका स्थानीय तहमा सञ्चालन हुने पोषण कार्यक्रमको मुख्य आधार पनि बहुक्षेत्रीय पोषण योजना नै रहेको छ यसमा स्वास्थ्य मात्र होइन कृषि पशुपन्छी शिक्षा खानेपानी तथा सरसफाइ र महिला तथा बालबालिका क्षेत्रलाई पनि जोडिएको छ कैलालीको टिकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग हामीले कुराकानी गरेका छौँ
17: अब टिकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने सङ्ख्या पनि पहिलाभन्दा बढेको छ लगायत किशोरीहरूको जुन रक्तअल्पता लगायतको समस्या पनि छ त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आइरन चाहिँ खुवाउने आइरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ एवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ जस उहाँहरूको अवस्था त्यति राम्रो छैन जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्तअल्पताको समस्या छ एउटा अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो जङ्क फुडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ तैपनि अब हाम्रो के छ अहिलेको समाज अहिलेका अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ उहाँहरूको हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेका छैन जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउचाउ चाउमिन त्यतातिर छ त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भनौँ न उहाँहरूले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ
16: पोषण सुधार कार्यक्रम सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन जनचेतना पनि उत्तिकै वृद्धि गर्नुपर्दछ पर्वत जिल्लामा महिलाहरूलाई जनचेतना विकास गर्ने कार्यहरूलाई तीव्रता दिएको छ त्यहाँ रहेका केही महिलाहरूको अनुभव सहित स्तनपानको महत्व र बाल पोषणको कुरा सुनौ
18: नमस्ते मेरो नाम रिया पौडेल म कुस्मा खटुवा चौपारी वडा नम्बर 9 म अहिले हाल अहिले म 17 महिनाको सुत्केरी आमा हुँ मेरो ट्विन्स जुनले ट्विन्स बच्चा छ बिहा गरेको 10 वर्षमा 10 वर्षपछि भएको यो जुम्ले बच्चा हो मेरो अब त्यो खुसी त के भन्नु त्यो त व्यक्त गरेर साध्य नै छैन अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ हाल मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले 6 महिना छ त मेरै दुधले मैले खायो त्यसपछि अब 2 बच्चा भएपछि त 2 बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त तर उनीहरूलाई लिटो सेरलेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
16: बाढी प्रभावित क्षेत्रमा पनि स्थानीय सरकारको प्राथमिकता पोषणमा पर्न सकेको छैन। विभिन्न अधिकार कर्मीहरूले बाल पोषणलाई सुधार दिनको लागि अनुरोध गरिरहेका छन्। राहत वितरण गर्नेले पनि पोसिलो खानेकुरालाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड छ। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल,
19: घाँसपास कपास महत्त्वपूर्ण हो, त्यसभित्र पनि घाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगेर जान भएन, जाने मान्छेले पनि दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। त्यस कारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसङ्ख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त राख्ने काम केही भएको छ, सुरु सुरुकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्यता थियो, अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफुलहरू लगिदिनु पऱ्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पऱ्यो। अब हामीले राहत बानी नाममा चाहिँ नि यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन, हिजो एउटा तत्कालीन आवश्यकता थियो र पहिलो दोस्रो दिनमा अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
16: सरकार र अरूको मात्र मुख ताक्ने होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका खानेकुराहरूलाई प्रयोग गर्नुपर्दछ। स्थानीय सरकारले पनि पोषण सुधारका लागि आफ्ना योजना तथा कार्यक्रमहरू सम्बन्धित निकायमा प्रस्तुत गर्ने र त्यसको लागि पैरवी गर्ने काम गर्न सक्नुपर्दछ। दीपक आचार्य, सिआइएन, काठमाडौँ।
4: भोटेकोसी बाढी पछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ। माथिल्लो त्रिशुली एज आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइएको छ। बाढी प्रभावितको बैङ्क खाता नभए पनि नगद राहत दिने बारेमा छलफल भइरहेको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। संविधान दिवसका अवसरमा देशैभरि आज विभिन्न औपचारिक कार्यक्रम भए। सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनु भयो भने सरकार नागरिकको सेवक हुनुपर्ने राष्ट्रपति पौडेलले गर्नुभयो। अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने भएको छ। नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 घर परिवारले लाल पूर्जा पाएका छन्। रसुवा बाढी प्रभावित क्षेत्रमा विद्यालयहरू खुल्न थालेका छन् र तेस्रो संस्करणको एनपिएलको खेल तालिका आज सार्वजनिक भयो। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल हुनेछ। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको आज एउटा कार्यक्रमका बीच विदाई गरिएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना
6: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ हाम्रा थप सेवाहरू एक्सरे इन्डोस्कोपी प्रयोगशाला अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 98580304 र 98480213
7: रंग बहार रंग बहार
8: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
8: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेन्स
9: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौ असुरक्षित बसाइसराइ नगरौ सचेत बनौ मानव तस्करको जालबाट बचौ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
3: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: तिमीले मेरो आँखा खोलिदियौ, अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
1: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
3: यो कृष्णसार FM
4: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: अया कान दुखेर हैरान भइरा छ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
3: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
4: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि,
3: फोन नम्बर 081530398।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
7: अहिले थमाथम बिक्री भइरहेको छ।
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि,
6: सम्पर्क 97051148।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंस।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037। वाओ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके, औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
8: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
8: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
7: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
4: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
5: ए तिमी यति चिन्तित किन के भयो फेरि
4: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
5: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
4: कस्तो खबर
5: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
4: ए साँच्चै
5: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
4: ए त्यो त झन् राम्रो
5: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
4: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
5: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
4: यो त पुरा प्याकेज जस्तै भयो नि
5: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
4: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
5: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
7: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
6: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
7: होइन हामीसँग अझै आशा छ मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
7: धन्यवाद शुभश्री IVF हाम्रो सपना साकार बनाइदिनु भएकोमा
8: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
9: नमस्ते दाई
10: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
9: विदेश नआटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
10: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
11: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
12: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
13: हाम्रा विशेषताहरू
12: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
13: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
12: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
13: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
12: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा
13: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
12: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
13: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा
12: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NICS या ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
13: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
4: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
14: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
4: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
14: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
4: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
14: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-456।
15: रंग बहार रंग बहार
16: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
15: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
16: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
15: बर्जर पेंट्स।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: बीर डेंटल
2: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-5323-375।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65+ बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि
5: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
6: सम्पर्क 97051-48-70।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्स।
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।